0: Aerial Magic dishwasher ma washing tablets, air conditioner ma installation ra free standing oven ma pressure cooker. Nagrikta matra bhay puksha. Sahaj EMI marfat kharid garna sakincha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्।
3: संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बसेको छ। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशन कार्यतालिका तय गरिएको हो। कार्यतालिका अनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटका प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ।
3: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2000

0: 3000 मा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरू टुंगिएको बताएका छन्। उनले सहमतिमा आधिकारिक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत दिएका हुन्। हर्मुजको जलमार्ग खोल्ने बारे पनि छिट्टै घोषणा हुने उनले बताएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन्। इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच चाँडै नै अर्को चरणको छलफल हुने बताएका छन्।
5: अब खेल र खेलाड़ीका खबर। नेपाल क्रिकेट संज्ञानले सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सोमबार विज्ञप्ति मार्फत 15 सदस्यीय टोली सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको जनाएको हो। यता नेपाली क्रिकेटका विश्व स्तरका प्रतिभा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानको नयाँ शिखर चुम्नु भएको छ। 14 वर्षको उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनौट हुँदै भविष्यको सुपरस्टारका रूपमा उदाउनु भएका सन्दीपले अहिले 73 खेलमै 150 विकेट पूरा गर्दै विश्व क्रिकेटको ध्यानाकर्षण गराउनु भएको हो।
4: अब विचार तथा विश्लेषण। किन बनाउनुपर्छ नेपालले एआई फ्याक्ट्री शीर्षकमा कान्तिपुर दैनिकमा समीर मास्कीले आफ्नो विचार छाप्नु भएको छ। नेपालले आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्यूट निर्माण गर्नुपर्छ। यसले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्र होइन, एआई नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ। नेपालसँग आफ्नो जल विद्युतको लाभलाई विश्वव्यापी एआई क्रान्तिसँग जोडेर एउटा पूर्ण नयाँ आर्थिक क्षेत्र सृजना गर्ने दुर्लभ अवसर छ। भविष्य स्पष्ट छ। एआई पूर्वाधार सबैका लागि अनिवार्य हुनेछ। प्रश्न यति हो कि नेपालले अब आफ्नो एआई भविष्य निर्माण गर्न शुरू गर्नेछ।
5: समाज बदल्ने शिक्षा शीर्षकमा रमेश प्रसाद गौतमको विचार गोर्खापत्रमा छापिएको छ। पुस्तकका माध्यमले केटाकेटीले संसार चिन्ने हुन्, केटाकेटीका अग्र साथी शिक्षक तिनका सूचनाका स्रोत हुन्, गुगल लगायत आधुनिक विभिन्न साधन मार्फत धेरै सूचना बटुल्न सक्छन्, परिणामत शिक्षकभन्दा विद्यार्थी बढ़ी जानकार बन्न सक्छन्, पढ़ेर वा सुनेर ती कुरा अरूलाई बताउन सक्दैमा विद्यार्थीलाई पूर्ण मान्न सकिँदैन, विद्यार्थी जानेका हरेक सूचना वा सिपलाई व्यवहारमा उतार्न सक्ने हुनुपर्दछ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
6: सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सरकार विज्ञापन बोर्ड।
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 11 गते सोमबार, सन 2026 मे 25 तारीख अधिक जेठ शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
0: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
1: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकाले व्यवस्थित गर्दै।
0: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो, तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सीटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सीटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9635688।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576713414 सम्पर्क गर्नुहुन अनुरोध छ
3: काया कैरनमा अब खबरको सिलसिला संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन् कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8 संहिता सम्बन्धी 2 प्रदेश सम्बन्धी 8 स्थानीय तहका 3 न्यायपालिकाका 11 संवैधानिक निकाय सम्बन्धी 6 र अरू विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082का संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो प्रतिनिधि सभा नियमावली मसौदा समितिको संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था पनि प्रस्ताव गरिएको छ प्रतिनिधि सभा र राष्ट्रसभा दुवै सदनका सदस्य संख्या एकमुष्ट जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्र पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाधिन्छ यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै पक्षबाट छुट्टा छुट्टै दुई तिहाई बहुमती पारित गरेर मात्र सम्भव भएका थिए राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व शून्य छ प्रतिनिधि सभामा दुई तिहाई नजिक छ अब नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा निर्माण गर्ने र त्यसमा दलहरूको सुझाव पुनः लिएर अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई बुझाउने कार्यदलको योजना रहेको खबर कान्तिपुरले लेखेको छ
4: 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेल्नु भएको छ पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरणको अवस्था आएको छ बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ यद्यपि आइतबार सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ कार्यदलले चुनावी समीक्षा संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ यसैबीच अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा 6 सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गर्नुभएको छ आजको नयाँ पत्रिकाले खबर लेखेको छ
3: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको ज्यान जानुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको छ दिउँसो तातो हावा लू चल्न थालेको छ बाँकेको नेपालगंजको भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर पुग्ने गरेका भएका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक जालादारी मजदूर बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो हप्तादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो चरको घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। गर्मी बढ़ेपछि कतिपय विद्यालय बन्द गरिएको छ। दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त स्वास्थ्य संस्थामा जान सरकारले अपील गरेको छ। यस्तै डाक्टरहरूले प्रशस्त पानी पिउने, चिसो पानी नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र बेलुका मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूलको र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पदार्थ नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूमपान र जाँड रक्स सेवन नगर्ने सुझाव दिएका छन्।
4: बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा चियाचौर रानी चयन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको खारपुनाथ गाउँपालिकाले वडा नम्बर 2 भनेको छ। हुम्लाले यो क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। यसैबीच सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो बसेको बैठकले समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको छ। नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। आजको गोर्खापत्र दैनिकमा खबर छ।
3: काया कैरनमा संक्रामक रोगको जोखिम र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333, 4935555।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमंग भी प्लान ए न भए प्लान बी तो बनी हाल्छनी मास्टर शेफ बनाउँछन् केही खास भित्ता लेने लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुशीको बास एशियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुशीको बास
8: Major appliances का AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ Major appliances बेचरको बानी लाग्छ
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव एमालेमा कार्यदल बनाएर मत्थर पारियो नेतृत्व हस्तान्तरण बहस बाजुरा हुम्ला सीमा विवादमा दुवै पक्षद्वारा प्रमाण दाबी अध्ययन समिति गठन पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील लगायतका खबर प्रस्तुत गर्यौं
12: अब बाँकी खबर शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी संख्या ठेक्ने कठिन छ भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनुपर्ने अवस्था छ तर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन् शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार देशभरका 293 सामुदायिक विद्यालयमा 5 जना भन्दा कम विद्यार्थी रहेका छन् ती विद्यालयमा शिक्षक र कर्मचारी संख्या 4-6 जनासम्म छ प्राथमिक विद्यालय र माध्यमिक तहका विद्यालयमा यस्तो अवस्था छ यसैबीच सरकारले विद्यार्थी कम भएपछि केही पालिकाहरूले शिक्षक र विद्यार्थीलाई नजिकको अर्को स्कूलमा पठाएर व्यवस्थापन गरिरहेको जनाएका छन् कतिपय स्कूलमा शिक्षक भन्दा विद्यार्थी कम भएपछि ती विद्यालयका शिक्षकलाई अस्थायी रूपमा अन्यत्रको विद्यालयमा मिलान गरिएको छ विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएकाले त्यही अधिकार प्रयोग गरेर विद्यार्थी कम भएका विद्यालयमा शिक्षक र विद्यार्थी व्यवस्थापन गरिएको पालिकाहरूले जनाएका छन् आजको नयाँ पत्रिकाले खबर छापेको छ
3: सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा चल्नेछ दुई पक्षबीचका समस्याहरूबाट साइट उपलब्ध नगराउने जग्गा प्राप्तिको समस्या भेरिएशन अर्डर वा म्याद थप नगर्ने भुक्तानी लगायतका विषय रहेका छन् अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको छ यसका साथै नियमनकारी निकायका कारण समेत महिनौं र कतिपय आयोजनाको हकमा वर्षसम्म काम ठप्प हुने गरेको छ अध्ययन समितिदेखि संसदीय समितिसम्मले आयोजनामा भएको कमजोरी अध्ययन गर्ने भन्दै निर्माणाधीन आयोजनाको काम रोक्ने गरेका थिए अध्यादेश मार्फत गरिएको नयाँ व्यवस्थाले त्यसको प्रवृत्ति हटाउन र द्रुत गतिमा काम गर्न सहज बनाउने खरिद कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बताउनुभयो कारोबार दैनिकमा खबर छ पछिल्लो समय विश्वका केही देशमा हान्टा भाइरस र इबोला जस्ता संक्रामक रोग देखिएका छन् अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत अमेरिका क्यानाडा जर्मनी नेदरल्याण्ड स्विजरल्याण्ड सिंगापुर र टर्की लगायतका 12 देशमा सतर्क गराएको छ सरकारले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ नेपालमा अहिले के कस्ता संक्रामक रोगको जोखिम छ भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुविदीलाई सोध्नु भएको छ
13: एउटा डेंगी भयो अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो मलेरिया भयो विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना प्रदूषित पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ झाडा पखालाका रोगहरू होइन अब त्यसमा टाइफोइड पनि पर्यो हेपाटाइटिसहरू पनि हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू इबोला हान्टा भाइरस डेङ्गी इन्फ्लुएन्जा यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको ज्वरो आउने टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
14: कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
13: कतै बाहिर घुम्न जान मन छ भने हामी कहाँ कहाँ के रोग फैलेको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन, अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ। अर्को चाहिँ अब देशभित्रै पनि अब त लामखुट्टेको संक्रमण त सुरु हुन्छ, अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटे देखिन थालिसक्यो होइन, र डेङ्गी चाहिँ एक हिसाबले अनप्रेडिक्टेबल हुन्छ, कसलाई चाहिँ यसले चिकित्स बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ, र त्यो भएकोबाट हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने, सकेसम्म छोप्ने होइन, शरीर मस्किटो रिपेलेन्ट भन्छौँ होइन, लामखुट्टेलाई चाहिँ टाढा भगाउने होइन, त्यस्तो गन्ध भएको मलमहरू लगाउने अनि सुत्दाखेरि मुख्य झोल प्रयोग गर्ने, त्यो सबभन्दा महत्वपूर्ण भयो। बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सड़कमा बसेर हामी यो पानीपुरी खान्छौँ, चना चटपटे खान्छौँ, अब त्यो सबै काँचो हुन्छ, त्यहाँ साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ।
14: भनेपछि सकेसम्म चाहिँ यो गर्मी याममा बाहिरको खानेकुरा चाहिँ खाँदैन,
13: खाँदै नखाऊ। अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के, धाराको पानीमा माझेपछि त्यो भाँडामा त्यो धाराको पानी अझै पनि हुन्छ होइन, त्यो सबै सुकिसकेको हुँदैन, अनि त्यहाँ खाना पस्क्यो खायो, खाना पनि अलिअलि सेलाइसकेको हुन्छ, त्यो पानीमै कीटाणु हुन्छ, त्यसैबाट सर्छ। मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो, खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग, केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन, पानी उमाल्ने अथवा फिल्टर गर्ने, सफा पानीले भाँडाहरू पखाल्ने, अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने, बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म।
3: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
15: डाक्टर होस् वा नर्सको तयारी लिन्छ

0: शाखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौं कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
1: हाम्रा सेवाहरू
2: ओपीडी सेवा
1: विशेषज्ञ ओपीडी सेवा
2: निशुल्क औषधि वितरण
1: सशुल्क फार्मेसी सेवा
2: फिजियोथेरापी सेवा
1: अकुपंचर सेवा
2: योग परामर्श सेवा
1: क्रियाकल्प सेवा
2: पूर्व कर्म पञ्चकर्म सेवा
1: छार सूत्र सेवा
2: जलौका सेवा
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
1: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
3: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले पर्यटन प्रवर्धन गर्न भारतीय ब्लगर युट्युबर पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमणमा आउन निम्तो गरेको छ। नेपालको पर्यटन प्रवर्धनमा सघाउने विषयलाई प्रचारमा ल्याउने उद्देश्यसहित सार्वजनिक तथा सांस्कृतिक कूटनीतिक अभियानका रूपमा यो पहल शुरू गरिएको दूतावासले जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय सोशल इन्फ्लुएन्सरलाई भ्रमणका लागि मे 30 भित्र आवेदन दिन आह्वान गरेको छ। अन्तिम मितिभन्दा 1 हप्ता अगाडि नै भारतीय मूलधारका संचार माध्यम र सामाजिक सञ्जाल इन्फ्लुएन्सरबाट उत्साहजनक चासो देखिएको दूतावासले जनाएको छ। हामीले 3 दिनमै 200 भन्दा बढ़ी आवेदन प्राप्त गरिसकेका छौं र संख्या बढ़दो छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले भन्नुभयो मे 30 सम्म 1,000 भन्दा बढ़ी आवेदन आउने अपेक्षा छ। उहाँका अनुसार भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता तथा इन्फ्लुएन्सरको फेसबुक रिल्स र इन्स्टाग्राम लगायत विभिन्न प्लेटफर्म मार्फत दूतावासको सूचना प्रचार गरिरहेका छन्। नेपाल सरकारले पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई भ्रमणका लागि निमन्त्रणा दिएको यो पहिलो पटक हो। आवेदकहरू मध्येबाट 5 जनालाई छनौट गरिनेछ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
4: अब विदेशको खबर भारतको तेलंगाना राज्यमा बढ़दो तापक्रमका कारण हिट स्ट्रोक अर्थात लूबाट कम्तीमा 16 जनाको ज्यान गएको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल अर्बन करीमनगर निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुलाम्बा गढ़वाल रंगारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ। त्यहाँको मौसम विभागका अनुसार तेलंगानामा अधिकतम तापक्रम 46 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढ़ेको छ। त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरू बेहोस भएर जमीनमा खसेका भारतीय संचार माध्यमहरूले जनाएका छन्। हिजो हल्का वर्षाले केही राहत दिएको छ। अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन्। मौसम विभागले विशेष गरी दिल्ली पंजाब हरियाणा र चण्डीगढ़मा तापक्रम अझै बढ़ने जनाएको छ।
5: अब केही खेल खबर मालदिवसलाई हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12 दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज भारत र किर्गिस्तान बीचको खेलपछि समूहबाट सेमी फाइनल

0: पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। यस्तै समूह बीबाट काजाकिस्तान र इरान लगातार दोस्रो जीत सहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन्। खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ। मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो। मुम्बई इण्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पंजाब किंग्स दुवै प्लेअफ दौड़बाट बाहिरिएका छन्। यो जीत दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। यस्तै हिजै राजस्थानले मुम्बई लाई हराउँदै प्लेअफमा स्थान बनाएको छ। लीगको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। खाड़ी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोड़िएको छ। आकर्षक तलब, श्रमिक मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको खबर गोर्खापत्रले लेखेको छ।
0: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मसौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
1: सरकारले चालू आर्थिक वर्ष 2082-83 बजेट मार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झण्डै 7 दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको खबर कारोबार दैनिकले लेखेको छ।
0: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। विभागले सूचना मार्फत विभिन्न व्यक्ति तथा समूहले प्रलोभनमा पारी रकम वसूल गर्ने गरेको गुनासो प्राप्त भएकाले त्यस्तो कार्यमा संलग्न नहुन र सचेत रहन सूचित गरेको हो।
1: नयाँ सरकार बनेको 2 महिनाको अवधिमा शेयर बजारमा झण्डै 200 अंकको गिरावट आएको छ।
0: महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदनमा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेहरिस्त औल्याएको छ। आर्थिक वर्ष 81-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकामा मनपरी भत्ता विवरण, वितरण, घर भाड़ा भुक्तानी लगायत व्यतिथि उजागर गरेको हो।
1: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा परेको एक अध्ययन प्रतिवेदनले औल्याएको छ। आप्रवासी श्रमिकको मानवाधिकार सम्बन्धी अनुसन्धान गर्ने लण्डनको संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परिरहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। राज्यसभा केन्द्रीय निर्वाचन आयोगले हिजो पालिका, जिल्ला र प्रदेशलाई समेटेर असार 5 कार्यतालिका सार्वजनिक गरेको हो।
1: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकको 22 संघीय मन्त्रालयलाई घटाएर 18 कायम मर्ज गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ।
0: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 35 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51,25,86,75,000 रूपियाँ बराबरका कुल खाद्यान्न आयात हुँदा 35,45,00,000 रूपियाँ बराबर धान चामल आयात भएको हो।
1: र जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माणको काम आजदेखि शुरू हुने भएको छ। काया कैरनमा अब पालो उखानको।
0: तातो पानीले घर डढ्दैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार समूहको प्रस्ताव, नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
1: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर। दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
0: 293 सामुदायिक विद्यालयमा 5 कम विद्यार्थी, कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकालाई व्यवस्थित गर्दै।
1: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
0: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा राजस्थान आईपीएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जीत।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेमा नेतृत्व छान्न ओलीलाई बढ़ेको दबाव र नछान्ने ओलीको अडानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली जस्तै देखिने मान्छे एमाले भनेर लेखिएको एउटा घोड़ामाथि बसेका छन्। थाकेर लखतरान परेको, उठ्नै नसकेर लड़िरहेको एमाले लेखिएको घोड़ा भन्दैछ फेक्न गाह्रो भयो अनि माथि बसिरहेका ओली जस्तै देखिने मान्छे भन्दैछन् मलाई त सजिलै भइरहेछ त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
5: झुक्काउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।
8: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
9: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
10: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
11: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
7: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
8: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल। सम्पर्क नम्बर 076-550-122 र 98-570-50-213।
7: सिद्धार्थ क्याम्पस, बाढगङ्गा, बुङ्सी, कपिलवस्तु।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छु दीपिका सुनार। तपाईँ यो खबर एफएम ब्यान्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट तिलौराकोट विकास नहुनु दुखद पक्ष भएको प्रतिनिधि सभा सदस्य आचार्यको कथन, शिक्षा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको उल्लेख, रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याइने मन्त्री कार्कीको भनाई, कार्यान्वयन तथा नतिजामुखी बजेट ल्याउने प्रतिबद्धता, सहकारीले उत्पादन प्रशोधन र बजारीकरणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने, नगर प्रमुख अरियालको जोड़, सहकारी क्षेत्र सुधार अभियानमा बारगंगा, रुद्रबेडी वामी टक्सार खरवाङ सड़क स्तर उन्नतिका लागि सिस्ने भीर खण्ड पूर्ण बन्द, यात्रुलाई वैकल्पिक बाटो अपनाउन अनुरोध, र भारतमा तापलहर लूबाट 16 जनाको ज्यान गयो।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
0: अब समाचार विस्तारमा। कपिलवस्तु क्षेत्र नम्बर 1 का सांसद मोहनलाल आचार्यले लुम्बिनी क्षेत्र विकास भए पनि तिलौराकोट विकास हुन नसक्नु दुखद भएको बताउनु भएको छ। हिजो राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तु नगर समितिको आयोजनामा कपिलवस्तु नगरपालिकाको प्रथम ऐतिहासिक अधिवेशनमा सो कुरा बताउनु भएको हो। उहाँले विगतका सांसदहरूले प्रभावकारी काम गर्न नसक्दा कपिलवस्तु पछाडि परेको धारणा राख्नुभयो। सांसद आचार्यले अब कपिलवस्तुमा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै प्रदेश र स्थानीय तहबीच स्वास्थ्य प्रतिस्पर्धा आवश्यक रहेको उहाँको भनाई छ।
4: जो वास्तविक भूमिहीन अब उनका लाल पूजा छाड़े सरकार का संबंधित मंत्री बोलिसक्नुभएको।
0: यस्तै कपिलवस्तु क्षेत्र नम्बर 2 का सांसद विक्रम सिंह थापाले राज्यले विगत 32 वर्षदेखि सुकुम्बासीको नाममा भोट बैंक बनाउने काम गरेको आरोप लगाउनुभयो। उहाँले वास्तविक भूमिहीन सुकुम्बासीको हितमा लाल पूर्जा पुर्याउने प्रतिबद्धता जनाउँदै 6 महिनाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले भूमिहीनको व्यवस्थापन कसरी गर्छ भन्ने कुरा देखिने बताउनुभयो। सांसद थापाले तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सरकारले कडाई गरेको समेत उल्लेख गर्नुभयो।
4: राज्यले 32 वर्षसम्म पुराना सरकारका व्यक्तिहरूले सुकुम्बासी केवल भोट बैंक बनाए, तर राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो बनाउँदैन। व्यवस्थापन गर्छ जो वास्तविक भूमिहीन हुन् अब उनको हातमा
5: हुन्छ। चाँडै सरकारका सम्बन्धित मन्त्रीजीले पनि भन्नु भएको छ।
0: कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीका सांसद मंजु भूषालले अलपत्र योजनाहरू सम्पन्न गर्ने र कपिलवस्तुमा नयाँ योजनाहरू ल्याउन पहल गर्ने बताउनुभयो। अधिवेशनमा पार्टीका नेता कार्यकर्ता तथा स्थानीय सर्वसाधारणहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चितनारायण आचार्यसँग बेलायत सरकारकी इण्डो प्यासिफिक मामिला मन्त्री सीमा महलोत्राले हिजो रूपन्देहीको बुटोलमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको थियो। त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो समावेशी तथा रोजगारमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताउनुभयो। उहाँले उत्पादनमुखी लगानी प्रवर्धन कृषि आधुनिकीकरण पर्यटन विकास औद्योगिक विस्तार पूर्वाधार निर्माण तथा डिजिटल नवप्रवर्तन मार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले बुद्धको जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति सहिष्णुता र करूणाको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै दिगो विकास लगानी प्रवर्धन पर्यटन विकास तथा मानव पूँजी विकासमा संयुक्त अधिराज्यसँग थप सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। त्यसक्रममा बेलायत सरकारकी इण्डो प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राले बुद्ध जन्मस्थल लुम्बिनीको विकासबाट नेपालले ठूलो लाभ लिन सक्ने भएकाले त्यसतर्फ प्रदेश सरकारले गरिरहेको पहलप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकारसँग आवश्यक सहयोग र सहकार्य गर्ने गरी अगाडि बढ़न बेलायत सरकार प्रतिबद्ध रहेको पनि त्यस अवसरमा जानकारी गराइएको थियो। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी नतिजामुखी र व्यवहारिक बनाइने बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत हिजो बसेको पाँचौं बैठकमा लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गर्नुभयो। उहाँले पर्यटन उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड़ दिइने जानकारी दिनुभयो। कृषि क्षेत्रको आधुनिकीकरण प्रांगणिक उत्पादन प्रवर्धन तथा उत्पादनमा विविधीकरण मार्फत रोजगारी र आय आर्जन सृजना गर्ने नीति सरकारले लिएको उहाँको भनाई छ। मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयन योग्य बनाउने विषय सबैको साझा सरकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनतम ल्याइने बताउनुभयो। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नु भएको थियो। विशेष समयमा प्रदेशसभा सदस्य बैजुनाथ कलवार, दिलकुमारी बुढा, तारा थापा, रेवती गुरूङ, चन्द्रकेश गुप्ता, मीना बुढा मगर, शान्ति लोध, मीना कुमारी श्रेष्ठ, मधुसूदन शरण चौधरी, कुर्मी सुरुल पुन तथा बसन्ती नेपानीले विभिन्न विषयमा धारणा राख्नु भएको थियो। छलफल सम्पन्न भएपछि सभामुख तेलाराम घरती मगरले लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त भएको घोषणा गर्नुभएको थियो। प्रदेशसभाको अर्को बैठक जेठ 11 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले एभरग्रीन इंग्लिश स्कूलले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको बताउनु भएको छ। हिजो बाडंगा 11 बरौवामा रहेको एभरग्रीन इंग्लिश बोर्डिङ स्कूलको एसई परीक्षा 2082 उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो। उहाँले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेसँगै विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
6: एभरग्रिनले अहिले एसी रिजल्टमा धेरै राम्रो नतिजालाईसम्म म स्कुललाई पढाइदिन चाहन्छु र यहाँ स्कुलबाट मेरो लागि स्कुलबाट पनि अहिले एसी परीक्षा उत्तीर्ण मेधावी छात्रहरूको उज्जवल भविष्यको कामना गर्दै हार्दिक बधाई दिन चाहन्छु।
0: विद्यालयका प्रधानाध्यापक नवीन मरासिनीले एसई परीक्षा 2082 विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको प्रति खुशी व्यक्त गर्नुभयो। उहाँले आफूले विद्यालयलाई अझ नतिजामुखी बनाउन निरन्तर प्रयास गर्ने बताउँदै एसईमा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको पनि बताउनुभयो।
7: त्यसमा पनि हाम्रो विद्यालय पढ्नु भनेको अति नै गर्वको थियो। यसले तपाईँ हाम्रो विद्यालयको हाम्रो संस्थाको पढाइको गुणस्तरको कुरालाई ज्ञापन गर्दछ। यो एसईको नतिजा मात्रै नभएर तपाईँहरूलाई अझै अर्को कुरा अवगत गराउन चाहन्छु। हाम्रो यो 8 क्लासको नगरपालिकाद्वारा सञ्चालित परीक्षा पनि त्यसमा पनि हाम्रो विद्यालयले 100%
0: नतिजा नै प्राप्त गरेको थियो। शैक्षिक व्यक्तित्व मित्रलाल शर्माले मेहनती शिक्षक विद्यार्थी अभिभावकको त्रिकोणात्मक समन्वयले गर्दा विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको बताउनुभयो।
8: यहाँका मेहनती शिक्षकहरूको मेहनती विद्यार्थीहरूको र अभिभावकहरूको त्रिकोणात्मक सम्बन्धले के परिणाम ल्यायो भन्ने त तथ्याङ्कले नै देखाउँछ। अब हामीले भन्नै परेन यो रिजल्ट र यो नतिजा अहिलेको मात्रै होइन, आधारभूत कुराहरूको व्यवस्थापन गर्दै अगाडि बढेकै छौं।
0: कार्यक्रममा पूर्व प्र नानुमाया खनाल, ऋषिराज भूषाल, बाढंगा नगरपालिकाका निवर्तमान शिक्षा शाखा प्रमुख खिमबहादुर जीसी, व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ मरासिनी, सूर्योदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमनाथ गेवाली, साविक पतरिया गाविसका निवर्तमान अध्यक्ष मोजिफ खान, बरवाटोल विकास समितिका अध्यक्ष फरेन्द्र नेपाल आदिको सहभागिता रहेको थियो। बाढंग नगरपालिकाका नगर प्रमुख चक्रपाणी अरियालले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सम्भावना बारे धारणा राख्दै जनसेवा बहुमुखी सहकारी पुरानो र विश्वसनीय संस्था भएको बताउनु भएको छ। बाढंग नगरपालिका 4 गजेडा स्थित जनसेवा बहुमुखी सहकारी संस्थाको विस्तारित बैठकमा उहाँले यस्तो बताउनु भएको हो। एक सामग्री।
9: बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सम्भावना बारे धारणा राख्दै जनसेवा बहुमुखी सहकारी पुरानो र विश्वसनीय संस्था भएको बताउनु भएको छ। बाढगंगा नगरपालिका 2 गछेडा स्थित जनसेवा बहुमुखी सहकारी संस्थाको विस्तारित बैठकमा सो कुरा बताउनु भएको हो। उहाँले सहकारीले अब उत्पादन, प्रशोधन र बजारीकरणलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभयो। नगर प्रमुख कार्यालयले कृषि उत्पादनलाई केवल खेतसम्म सीमित नराखी त्यसको प्रशोधन र बजार व्यवस्थापनमा ध्यान दिन सके किसानको आय वृद्धि हुने बताउनुभयो। उहाँले बाढगंगा नगरपालिकाभित्र सहकारी क्षेत्रको अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइएको जानकारी दिनुभएको छ। नगर प्रमुख अरियालका अनुसार विगतमा काम नगर्ने तथा कानूनी प्रक्रिया पूरा नगर्ने 15 सहकारीलाई नगरपालिकाले खारेज समेत गरिसकेको छ। राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन र कमजोरी सहकारीलाई कानून दायरामा ल्याउने नीति नगरपालिकाले अवलम्बन गरेको बताउनु भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष दोडरा सुवेदीले सहकारीको वर्तमान अवस्था, आर्थिक प्रगति तथा आगामी योजना बारे धारणा राख्नु भएको थियो। उहाँले सदस्यको विश्वास र सक्रिय सहभागिताका कारण संस्था निरन्तर अघि बढ़िरहेको बताउँदै आगामी दिनमा कृषि उत्पादन, पशुपालन, उद्यमशीलता तथा महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयो। कार्यक्रममा प्रमुख वक्ता एवं संस्थापक अध्यक्ष तथा जिल्ला समन्वय समिति कपिल वस्तुका प्रमुख बापुराम आचार्यले सहकारीले विशेष गरी विभिजनको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनु भएको छ। उहाँले कृषि उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा संस्थाका सहसचिव देवी बहादुर पोखरेलले संस्थाले हालसम्म सञ्चालन गरेका गतिविधि, आय आर्जनमूलक कार्यक्रम, कृषि तथा विभिजन सम्बन्धी काम, सदस्य विस्तार र सामाजिक उत्तरदायित्वका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। यसै गरी सल्लाहकार समिति संयोजक डम्बर शर्माले सहकारीको दीर्घकालीन स्थायित्वका लागि सुशासन, पारदर्शिता आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले सहकारी अभियानलाई सदस्यमुखी र उत्पादनमुखी बनाउँदै स्थानीय स्रोत र सम्भावनाको उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा उपाध्यक्ष सरिता देवी ठक्कालले पनि सहकारीको विकास, महिला सहभागिता, सदस्य सशक्तिकरण तथा कृषि क्षेत्रमा सहकारीको भूमिका बारे विचार व्यक्त गर्नुभएको थियो। वक्ताहरूले सहकारीलाई बचत तथा ऋणको सीमित घेराबाट बाहिर निकालेर उत्पादन र रोजगारी सृजनासँग जोड्नुपर्ने आवश्यकता औलाएका थिए। सहकारीको आगामी रणनीतिमा आधुनिक कृषि प्रणाली, सामूहिक खेती, उत्पादन प्रशोधन र स्थानीय उत्पादनको ब्राण्डिङलाई प्राथमिकतामा राखिएको समेत जनाइएको थियो। विस्तारित बैठकले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्पादनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सदस्यहरूको हित र स्थानीय आर्थिक विकासका लागि अझ प्रभावकारी ढंगले अघि बढ़ने विश्वास व्यक्त गरेको छ। 2050 सालमा 30 जना सहकारी कर्मीहरूको पहलमा स्थापना भएको सहकारीमा हाल करिब 1300 सदस्य रहेका छन्।
10: गुल्मी जिल्ला स्थित रुद्रवेणी वामी टक्सार खरबाङ सड़क अन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्ण रूपमा जेठ 25 गतेसम्म बन्द हुनु भएको छ। सड़क डिभिजन पाल्पाको पत्र अनुसार यस सड़क खण्डमा स्तरोन्नतिका लागि काम भइरहेको हुँदा 24 घण्टा सड़क बन्द गर्नुपर्ने भएको हो। अत्यन्त संवेदनशील र साँगुरो स्थान सिस्ने भीरमा सड़क स्तरोन्नतिको काम गर्नका लागि गत माघ 26 गतेदेखि सूचना प्रकाशित गरी यस खण्ड पूर्ण रूपमा 24 घण्टा बन्द गरिएको थियो। सड़क चौड़ा गर्ने प्रयोजनका लागि कटिङ कार्य गर्न विभिन्न समयमा सड़क पूर्ण रूपमा बन्द गरिएको सड़क डिभिजन पाल्पाले जनाएको छ। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अप्नाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अप्नाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयले बताएको छ। मन्त्रालयको गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन पनि गरेको जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालीन हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को नतिजा असार 10 गतेसम्म प्रकाशित गर्ने तयारी गरिरहेको छ। बोर्डले यही लक्ष्य साथ अहिले धमाधम उत्तर पुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ। कर्मचारीहरू तीव्र रूपमा खटिएका छन्। सरकारले कक्षा बाह्रको नतिजा 45 दिनभित्र प्रकाशित गर्ने बोर्डले निर्देशन दिएको छ। अब मौसमको खबर। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै रहेको छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलिरहेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेश केही ठाउँहरूमा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित माध्यम वर्षाको सम्भावना पनि रहेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपायल लगायतका क्षेत्रमा बासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको चाप बढ़िरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन, दिउँसो बाहिरको काम सकेसम्म काम नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। अब विदेशको खबर। दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर लूका कारण कम्तीमा 16 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। देशका विभिन्न भागमा फैलिएको तीव्र लू पछि स्वास्थ्य सतर्कता जारी गरिएको छ। भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लू पहिले भन्दा लामो, बढ़ी अभिवृत्तियुक्त र बढ़ी तीव्र हुँदै गएको देखिएको छ। 1,40,00,000,000 जनसंख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न शहरमा हालै तापक्रम 45 डिग्री सेल्सियस भन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ। दक्षिणी राज्य तेलंगानामा सबैभन्दा बढ़ी मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्व मन्त्री पोङ्टुलेरी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। अब खेल खबर। मालदिप्सलाई हराउँदै नेपालका आभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एको आफ्नो अन्तिम खेलमा आज हिजो नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमा हराएको थियो। त्रिपुरेश्वरको दशरथ रंगशाला कपडाहलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भयो भने दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। आज हुने भारत र किर्गिस्तान बीचको खेलपछि यस समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। यस्तै समूह बीबाट कजाकिस्तान र इरान लगातार दोस्रो जीतसहित सेमी फाइनलमा प्रवेश गरेका छन्। यिनै खबरसँगै हामी बिहान 6:35 बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः पटक। तिलौराकोट विकास नहुनु दुखद पक्ष भएको प्रतिनिधि सभा सदस्य आचार्यको कथन। शिक्षा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा प्रतिबद्ध रहेको उल्लेख। रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याइने मन्त्री कार्कीको भनाई। कार्यान्वयन तथा नतिजामुखी बजेट ल्याउने प्रतिबद्धता। सहकारीले उत्पादन, प्रशोधन र बजारीकरणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने। नगर प्रमुख अरियालको जोड। सहकारी क्षेत्र सुधार अभियानमा बाढ़ंगा। रुद्रबेडी वामी टक्सार खरबाङ सड़क स्तर उन्नतिका लागि सिस्ने भीर खण्ड पूर्ण बन्द। यात्रुलाई वैकल्पिक सड़क बाटो अपनाउन अनुरोध। र भारतमा तापलहर लूबाट 16 जनाको ज्यान गयो। अवस्था एफएम ब्याण्डको 89.6 मेगाहर्ज सँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्धावास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्धावास सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त मात्रामा पानी पिउ भन्दै प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै दीपिका पनि बिदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाणगंगा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
11: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
11: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
12: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ। अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ। आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि भालु फिर्नु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन क्यान्सर हॉस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। हब जानकारीका लागि सम्पर्क नम्बर 9761005230।

0: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
3: ए रुक
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे,
5: इन्सटेन्टमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस्। एन्सेल नेपालकै लागि।
7: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुखा नगर। फोन 071-534-570, 531-354 र 535-570। दिप भनेकै उज्यालोको प्रतीक।
8: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
9: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
10: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
10: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही। फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
1: यसै पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
1: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551915।
2: लुम्बिनी भिजन कलेज, बारगंगा 3 गंगौलिया कपिल वस्तु।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 8 बज्यो।
1: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमा लेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी का लागि सम्पर्क नम्बर 9761000253।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 9857078010।

0: सुन्नु न
1: भन भन
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गरगहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि
0: के छ व्यापारीमा जाँदा पनि राम्रा गरगहना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामी

0: एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गरगहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनसाती पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
7: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475 92 531।
11: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छु यसले।
12: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
11: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
12: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
13: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटना

0: घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
1: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
0: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणेश।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10 धरमपुर कपिलवस्तु, अध्यक्ष तुलबहादुर सोमई, सम्पर्क नम्बर 98409066620।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलेको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: फुलबारी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 7 मोतीपुर कपिलवस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436091090।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नुहोला,
8: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल, बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98570551138।
9: ए रुक रुक रुक,
10: के भयो, किन कराएको यस्तो
9: दाई? यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
11: इन्सिनमा डेटा पनि कल पनि सबै अनलिमिटेड, यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र। हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एन्सेल एपमा गई लिनुहोस्। एन्सेल, नेपालकै लागि।
13: कता हो काका लहर लहर गर्दै,
14: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
13: मेरा
15: पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
16: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
15: हजुर, हाम्रा सेवाहरू,
16: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
17: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइप पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्ध गंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।
8: सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
9: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
10: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
11: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
12: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
8: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 9857050213।
12: सिद्धार्थ क्याम्पस बारगङ्गा बुङसी कपिलवस्तु।

0: नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति निकालेर हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको समन्वयकर्तामा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको छ। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले गृह मन्त्रालयका सचिवको समन्वयकर्तामा रक्षा सचिव सहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गरेको पनि जनाएको छ। टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय पूर्ण रूपमा सक्रिय भई तत्कालै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्थिति नियन्त्रण र दीर्घकालीन शान्तिका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न दुवै सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरकारवाला निकायहरूसँग समेत पटक पटक समन्वयात्मक बैठक आयोजना गरी सघन पहल कदमी अगाडि बढ़ाएको विज्ञप्तिमा भनेको छ। केही दिन अघि बाजुराको हिमाली गाउँपालिका तीनको लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढ़ेको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाय लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ। यसैबीच अत्यधिक गर्मी बढ़ेसँगै पश्चिम तराईका जिल्लाहरूमा विद्यालयको पठन पाठन समेत प्रभावित भएको छ। गर्मी बढ़ेपछि कतिपय क्षेत्रमा विद्यालय विदा दिइएको छ। गर्मीका कारण विद्यालयमा पठन पाठन गर्न समस्या भएकाले केही समयका लागि पढ़ाई बन्द गर्नुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सीसम्म 3 दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ। विदेशी लगानी कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 0.2% सीमित छ। पछिल्लो 3 वर्षमा विदेशी लगानीको प्रभाव बढ़न नसकेको लगानीकर्ताहरूको भनाई छ। लगानी वातावरण अपेक्षा अनुसार आकर्षण बन्न नसक्नु मुख्य कारणमा नीतिगत स्थिरता, जटिल कर प्रणाली, पूर्वाधारको कमी र प्रशासनिक झन्झट रहेको सरकारवालाहरूले बताएका छन्। उनीहरूले सरकारलाई दीर्घकालीन र अनुमान योग्य नीति निर्माणमा जोड़ दिन आग्रह गरेका छन्। उद्योगीहरू भने कर संरचनामा असन्तुलित रहेको, विशेष गरी कच्चा पदार्थ र तयारी वस्तुमा कर नीतिमा असमानता देखिएको बताउँछन्। यसले उत्पादन लागत बढ़ाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने गरेको छ। यस्तै निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत हुँदा लगानी स्वीकृति र कार्यान्वयनमा ढिलाइ हुने समस्या देखिएको छ। एकद्वार प्रणाली र डिजिटल प्रशासन लागू गर्न सके लगानी प्रक्रिया सहज हुने लगानीकर्ताहरूको भनाई छ। व्यवसायहरूले नेपालको अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान झण्डै 5% मात्र रहेको र उपभोग तथा रोजगारीको चक्र कमजोर हुँदा लगानी आकर्षण प्रभावित भएको बताएका छन्। विद्युत, विमानस्थल, डिजिटल पूर्वाधार र यातायात प्रणालीलाई दीर्घकालीन लगानीका आधारका रूपमा विकास गर्नुपर्ने लगानीकर्ताहरूको सुझाव छ। दक्ष जनशक्ति अभाव र विदेश पलायनको दीर्घकालीन आर्थिक वृद्धिमा असर परिरहेको पनि व्यवसायहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाण्डमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विभिन्न ठाउँमा हुरीका कारण रूख ढल्दा अवरूद्ध भएको विद्युत आपूर्ति मरम्मत तथा संचालन कार्यलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रसारण लाइन खण्डहरू प्रभावित भएका छन्। रूख ढल्दा लाइन अवरूद्ध भएपछि प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मरम्मत तथा पुनः संचालनको काम गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले तत्काल मरम्मत कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। विवरण अनुसार पिलुवा, पथलैया, चन्द्रनेघापुर खण्ड अन्तर्गत टावर नम्बर 122 र 123 बीच रूख ढल्दा प्रभावित प्रसारण लाइनको अवरोध हटाइसकिएको छ। त्यही खण्डको टावर नम्बर 136 र 137 बीच ढलेका 3 रूख हटाइसकिएको र लाइन फेरि संचालनका लागि आवश्यक प्राविधिक काम चलिरहेको प्राधिकरणले जनाएको छ। यस्तै अमलेखगंज कामाने खण्ड अन्तर्गत टावर नम्बर 46-47 बीच रूख ढल्दा प्रसारण लाइनको कण्डक्टरमा क्षति पुगेको छ। त्यहाँ प्राविधिक टोली पुगेर स्क्रिनिङ कार्य शुरू गरिसकेको छ। हिजो दिउँसो आएको हावाहुरीका कारण देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा समस्या देखिएको हो। आज बिहानसम्म आपूर्ति सामान्य बनाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। वैशाख महिनामा जाड रक्सी खाएर गाडी चलाउँदा देशभर 124 दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परि 12 जनाको ज्यान गएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाखमा 37 वटा गाड़ी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भन्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहने बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमणको जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले गएको अप्रिल 13 इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको घोषणा गरेको हो। अब खेल खबर नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोली बीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा छन्। यी दुईले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको छ पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा ल्याउन सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध। सीमामा भएको घटनाबारे छानबिनका लागि टोली गठन। आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर, केही ठाउँमा वर्षाको सम्भावना। पर्याप्त पानी पिउन र बाहिरी काम गर्दा सावधानी अपनाउन सुझाव। विदेशी लगानी कम हुँदा अर्थतन्त्रमा चुनौती, नीतिगत स्थिरता र पूर्वाधार सुधार आवश्यक। इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरूलाई ट्रम्पको निर्देशन, सम्झौता नभएसम्म नाकाबन्दी जारी राख्ने अडान। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो भन्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: द्विपटक ब्याग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स ब्याङ्क विश्वासको नाम सिटिजन्स ब्याङ्क हजुरको प्रगतिको सहयात्री
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकायतर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकायतर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर गोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे परा

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ। स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क

0: टुटाहरूलाई हटाई सफा राखौं।
1: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
4: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथराम चौधरी थारू, मोबाइल 98470383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
0: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
1: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
5: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह, दुम्ची कपिल वस्तु। सम्पर्क नम्बर 98570052001।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
0: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
1: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
0: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची कपिल वस्तु। सम्पर्क नम्बर 98570050714।
6: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
0: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरीज

0: साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
0: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
5: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
5: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
5: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: युनाइटेड अस्पताल बारदिङका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: हे भगवान, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
3: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बाढगंगा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो
7: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
11: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
13: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू, नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टर को माध्यम अध्यापन कराइने टाड़ा बाट आने विद्यार्थियों का लगी यातायात को व्यवस्था लाइब्रेरी तथा कंप्यूटर लैब को समुचित व्यवस्था कमजोर विद्यार्थियों का लगी फिट ब्याग तथा अतिरिक्त कक्षा को व्यवस्था सुविधा संपन्न भौतिक पूर्वाधार जिम्मेदार तथा विपन्न छात्र छात्राहरू का लगी समुचित छात्रवृत्ति को व्यवस्था
9: भर्ना कार्यक्रम जेठ 4 गते देखि कक्षा संचालन जेठ 18 गते देखि
13: विस्तृत जानकारी का लगी कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076411118 98575579 98570259 र 98470-8248
14: हार्दिक बधाई तथा शुभकामना
4: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
15: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
14: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तु परिवार।
16: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 कैद, 60,000 सम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 10 बज्यो।
2: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बिमा गरी
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ। त्यसकारण सतर्क रहनुहोस्।
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोध
5: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसाई पन्दै। सम्पर्क नम्बर 98472-81750।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
10: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
11: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
10: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
12: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनिटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
11: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। संचालक विराट कणे।
13: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।
14: कति बजे यार वहीमा फर्किनु पनि, अब त भन न भन मागे सुन्न पार्नु नि है केटा।

0: तिम्रो काम मात्र काम हो?
1: एकचोटि कल त गर्दा हुन्थ्यो नि।
0: भने त म बिजी थिएँ भनेर हौ। छोडी, आई वाज बिजी। कम अन,
1: मसँग किन रिसाइरहेको छौ? मेरो के गल्ती छ?
0: ल भयो नि त, सबै गल्ती मेरो भयो नि त।

मैले खासमा हाम्रो मुभी सिनको लागि मात्रै सरी भनेको छैन, होइन आई जस्ट मिन इट जेन्युइनली, सायद गल्ती मेरै थियो होला।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भुइँमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98644-19125 र 98572-00004।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त।
3: फेरि सुन चाँदै सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98644-19125 र 98572-00004।

0: ले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
1: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
1: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
2: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नुहोला, 100 रुपियाँ।
5: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98575-55138।

0: तेरा बाह्र म उनकै हरि बसिराखेको थियो। तेरा बा आमा बिरामी हुँदा उनीले उपचार खर्च दिएका थिए, तर के गर्नु बचाउन सकिएन। हामी मुख्य भएको धेरै ऋणी छौ। म त अब डाँडा माथिको घाम भइसके, आज हो कि भोलि के ठेगाना। उनले दिएको त्यो ऋण र गुण कहिले नबिर्सन न टिकेका।
1: यस्तो पनि खाने हो? अब धेरै खायो भने म बोल्दिन, अब हामी भागौँ न। म तिमी बिना एकछिन पनि बाँच्न सक्दिनँ।
2: चिन्ता नल्याउ न जिनेली, पर्ख न, समय आइहाल्छ।

हाम्रो हल्ला सुन्दैछु, यो त्यसैको लागि हो। मेरो बाउ बाजे त कति सोझा सिधा थिए, बाँचे के हुन खोज्दैछ अबदेखि?

0: होइन कि भू?
1: साह्रै नराम्रो सपना देखे। यो गोठालेलाई यहाँबाट निकालिदिनु पर्छ। यसले यो समाजमा हाम्रो लागि राम्रो गर्दैन।
0: बाजेको पालादेखि बसेको छ हाम्रोमा, त्यसो गर्नुपर्ने त भएन नि। समाजमा पनि राम्रो हुँदैन, बरुकै यसलाई विदेश पठाइदिउँ। आखिरी तपाईँले भनेको यसले मानिहाल्छ, यसो गरे पो राम्रो होला त।
2: जदव मुखिनी आमा।
0: ए आइपुगिस्?
1: यहाँ आइज।
2: जदव मुखिया बा,
1: म तँलाई एउटा कुरा भन्छु, मान्छस्?
2: मेरो बाबुबाजेले त हजुरको कुरा मान्दै आए, म मानिहाल्छु नि हजुर।
1: मलाई तेरो साह्रै चिन्ता लागेको छ। यो गाउँमा बसेर के होला जस्तो छैन, भएको दुई चारवटा भेरा बाख्रा पनि चितुवाले खाइमास्यो। त्यसैले तेरो भविष्यको लागि तँलाई एकचोटि विदेश पठाउने विचार गरेको छु। केही चिन्ता नगर, सबै बन्दोबस्त म गरिदिन्छु।
2: अब मेरो बाबुबाजेले त हजुरको सेवा गर्दै आए, हजुरलाई छोडेर म कहाँ जान सक्छु र? मलाई पाप लाग्छ।
1: यो जमानामा पनि त्यस्तो कुरा गर्ने हो? हेर, एकचोटि विदेश गइस् भने पैसा कमाउँछस्, बाबुबाजेले गरेको ऋण पनि तिर्छस्। मैले भनेको जस्तो लाग्यो।
0: केही सोच्नु पर्दैन, खुरुक्क जा। तेरै भलाइको लागि उहाँले सोच्नु भएको, तेरो जाने व्यवस्था सबै मुख्य भाले नै मिलाइदिनुहुन्छ।
1: के गर्छस्?
2: लौ जा।

तिमीलाई छोडेर जाने मन त कहाँ हो रजनी? तिम्रो बाको गुण पनि त तिर्नु छ मैले। कमसेकम म परदेश गएर पैसा कमाएर आफ्नो हैसियत बनाएपछि तिम्रो बासँग तिम्रो हात माग्ने पनि त आँटाउँछ मलाई। म चाहन्छु हाम्रो सन्तानले मैले जस्तो दुःख गर्न नपरोस्।

मलाई तेरो साह्रै चिन्ता लागेको छ, त्यसैले तेरो भविष्यको लागि तालाई एकचोटि विदेश पठाउने विचार गरेको छु।

0: ल तेरो चिताको सबै पुगोस्, राम्ररी जानु, पुगेपछि हामीलाई फोन गर्नु।
1: ल राम्ररी जा, गएपछि बेला बेला यस्तो सम्झिनु र धेरै पैसा कमाउनु।
0: आजसम्म हाम्रो सेवा गरिस् बाबु, अब आजैबाट चाहिँ तेरो आफ्नै लागि मात्रै गर्नु है।
1: ल रात परिगो, यो टर्च लाइट लिएर जाने, बाटामा काम लाग्छ।
2: हस्त मुखिया, हस्त मुखिनी आमा, म लाग्छु।
0: ला जा बाबु जा, राम्रै जा।

0: बेलामा भाषण भन्दाले खबर गरेर मात्रै नत्र त यो समाजमा हाम्रो नाकै काटिन्छ।
1: अब त त्यसले पनि बिर्सिसक्यो होला, हाम्रो छोरीले पनि बिर्सिसक्यो।

0: क्या हो सोल्टी जी, कोठालो विदेश गए पछि त बढी आएको साफ जस्तै बात हो।
1: के हो सोल्टी नि, कोठाले भन्दा के कम छ र म नि?

0: होइन कहाँ जानु लागेको छ झुनेली, धेर यता उति डुल्ने नगर है। उहाँ तेरो फुपू र फुपाजु पासाङ भान्जालाई लिएर फोन बुझाउन आउँदैछ रे।
1: हेर छोरी, अब त तेरो उमेर पुगिसक्यो, कुटुम्बहरू आयो भने घर जाम गर्नुपर्छ, बुझिस्? दायाँ बायाँ दगुरेर हुँदैन,

0: मैले बिहे गरिन भने मलाई अप्ठ्यारो पर्छ, मैले बिहे गरेँ भने मेरो रामलाई धोका हुन्छ, त्योभन्दा बरु म भोलि बिहान यो घर छोडेर हिँड्छु।
1: तल खोलामा झुनेर दिदीको लुगा
2: भने
3: के भन्छ
1: दिदी लुगा
3: होइन,

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुखानगर। फोन 071-534-570, 531-354 र 535-570। दिप भनेकै उज्यालोको प्रतीक।
2: हार्दिक बधाई तथा शुभकामना।
3: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
4: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
2: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना। हार्दिक बधाई तथा शुभकामना।
3: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिल वस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
4: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
2: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाई वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
4: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार, बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
3: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
4: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 लागि भर्ना खुल्यो।
5: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
3: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574549515।
4: लुम्बिनी भिजन कलेज, बाढुङ्गतिन गंगौलियाका पूर्वस्तु।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला बिहानको 11 बज्यो।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
8: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
10: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
9: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
11: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
12: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
13: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
14: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
15: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
14: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
15: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक, कपिल वस्तु, मोबाइल 98473764666 र 98214-15291।
14: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
10: कता हो काका लहर लहर गर्दै?
16: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
16: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
16: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
17: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
18: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
19: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
17: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
19: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
5: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475 92501।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एसए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
2: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 9861709146, 9857059158, 9845551800 र 9861984976।
3: एभरेस्ट सदैव उच्च।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोधक
9: कालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिल वस्तु, अध्यक्ष तुलबहादुर सोमई, सम्पर्क नम्बर 9849906626।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोधक फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा 7 मोतीपुर कपिल वस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 9846391090।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप

0: भएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
0: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
0: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
0: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
0: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
0: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

What's up, bro? Yeah.

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
8: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
7: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
8: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
7: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
8: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
7: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास को व्यवस्था।
9: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
7: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076-550-101, मोबाइल नम्बर 98470-45-967 र 98570-55-057।
10: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
11: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
12: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 36 बजे देखि कक्षा संचालन 2083 असार 1 गते देखि
13: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि
14: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ
15: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल सम्पर्क नम्बर 076550122 र 98570501213
16: सिद्धार्थ क्याम्पस बाढगङ्गा बुङसी कपिलवस्तु
17: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
18: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
19: यति बेला मध्याह्नको 12 बज्यो

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर केही दिन कायमै रहने। भोलि मधेस, कोशी, बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना। बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुनसादीको भाव बढ़्यो, सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरान बीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $99 कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सीसम्म नै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न भूभाग गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा तथा मधेस प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यो क्रम पछिसम्म नै रहने महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ। त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ। दिउँसोको समयमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटौल पाल्पा सड़क खण्डमा निर्माणाधीन सुरुङ मार्ग आउँदो असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। आयोजनाले सुरुङ मार्ग भित्रका संरचना निर्माण, सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एकैसाथ अगाडि बढ़ाएको जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 68% र वित्तीय प्रगति 58% पुगेको छ। 5 वर्ष निर्माण अवधि तय गरिएको आयोजना इन्जिनियरिङ प्रोक्यूरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण भइरहेको छ। यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत आउँदो असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्य अनुसार काम तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 1,900 रूपियाँले बढ़ेको हो। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 2,800 रूपियाँले घटेकोमा आज 1,900 बढ़ेर तोलाको 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। हिजो 105 रूपियाँले घटेको चाँदीको भाव आज 140 रूपियाँले बढ़ेर 5,150 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,010 रूपियाँ थियो। तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माणाधीन दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि चितवनतर्फ पर्ने राष्ट्रिय वन क्षेत्रमा रूख छपान कार्य सम्पन्न भएको छ। आयोजनाको प्याकेज 3 अन्तर्गत पर्ने यो प्रसारण लाइनका लागि वन क्षेत्र व्यवस्थापनको काम महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार चितवनतर्फका सबै रूखहरूको छपान कार्य पूरा भइसकेको छ भने तनहुँमा काम अझै चलिरहेको छ। प्रसारण लाइनको टावर निर्माण तथा मार्गाधिकारमा पर्ने वन क्षेत्रको जग्गा र बोट बिरूवा हटाउन वन तथा भू संरक्षण विभागसँग आवश्यक सम्झौता भइसकेको छ। डिभिजन वन कार्यालयबाट रूख छपान सम्बन्धी प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा पठाएको पनि बताइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखराको फिर्के खोला क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउने काम तीव्र। बाढ़ीका कारण ताप्लेजुङ र पाँचथरमा 55 मेगावाट विद्युत अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने। देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथेन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने बुटौल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि संचालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले लामो समयदेखि विवादित फिर्के खोलाको अतिक्रमण हटाउन सफल भएको छ। बजारको मध्यभाग भएर बग्ने फिर्के खोलामा बनेका संरचनाहरू हटाउन हिजोदेखि शुरू गरिएको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको महानगरले जनाएको छ। महानगरका अनुसार फिर्के खोला घरभित्र निजी संस्थागत स्थायी तथा अस्थायी गरी दर्जनौ संरचना रहेका छन्। अहिलेसम्म झण्डै 35 स्थायी र 97 अस्थायी निजी संरचना तथा 18 स्थायी र 10 अस्थायी संस्थागत संरचना पहिचान गरिएको छ। अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढ़ाउने महानगरले जनाएको छ। वर्षा र बाढ़ीका कारण ताप्लेजुङ र पाँच थरको सीमाना भएर बग्ने खोलाबाट उत्पादन हुने 55 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। काबेली र इन्द्रावती खोलामा गएको शुक्रबार राति आएको बाढ़ीका कारण 25 मेगावाटको काबेली B1 सहित चारवटा आयोजनाहरूको उत्पादन ठप्प भएको हो। काबेली र इन्द्रावती खोलामा आएको बाढ़ीले आयोजनाको संरचनामा क्षति पुर्याएको जनाएको छ। काबेली खोलाबाट उत्पादन गरिएका दुई र इन्द्रावती खोलाबाट उत्पादित दुई आयोजनाको विद्युत ठप्प भएको अमरपुर सब स्टेशनले जनाएको छ। अरूण काबेली पावर लिमिटेडको काबेलीबाट उत्पादित 25 मेगावाट 10 मेगावाट रिडी हाइड्रो पावर लिमिटेडद्वारा उत्पादित 9.9 मेगावाट क्षमताको युवा खोला र युवा हाइड्रो पावर लिमिटेडले इन्द्रावती खोलाबाट नै उत्पादन गरेको 9.7 मेगावाट क्षमताको उत्पादन ठप्प भएको छ। युवा हाइड्रो पावर लिमिटेडका कर्मचारी मौसम सेलिङका अनुसार खोलामा आएको बाढ़ीले बाँध स्थल इन्टेक पाइपलाइन विद्युत गृह लगायतका संरचनामा क्षति पुर्याएको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच चलिरहेको शान्तिवार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महीनौदेखि चलिरहेको तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल झण्डै 1.5% घटेर $99 झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्य 5% गिरावट आई प्रति ब्यारेल झण्डै $92 कायम भएको छ। अहिले दुवै देशले जलमार्ग पुनः खोल्ने र व्यापारिक ढुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसले आपूर्ति श्रृंखला सुध्रिने संकेत गरेको छ। अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीपमा आज भूटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ। दुई टोलीबीचको खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार दिउँसो 4:45 बजेदेखि शुरू हुनेछ। खेलमा दुवै टोली विजय शुरूआतको खोजीमा हुनेछन्। यी दुई समूह एको पहिलो खेल खेल्न लागेका हुन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटानले भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथिल्लो नतिजा आत्मसात गर्न सकेको छैन। टोलीले सन् 2022 र 2024का संस्करणमा सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तराईमा तातो लहर कायमै रहने। भोलि मधेस कोशी बागमती र गण्डकीका तराई भूभागमा हावाहुरीको सम्भावना। बोटवल पाल्पा सुरुङ मार्ग आउँदो असोजदेखि संचालन गर्ने तयारी। आयोजनाको 68% भौतिक प्रगति पूरा। आज सुन चाँदीको भाव बढ़्यो। सुनतोलाको 2,92,800 रूपियाँमा कारोबार। अमेरिका र इरानबीच शान्तिवार्ताको सकारात्मक संकेत देखिएसँगै कच्चा तेलको मूल्य घट्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल $99 कारोबार। र महिला च्याम्पियनशीपमा नेपालले आज भूटानसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराज खरे।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनला यसो कति झन्झट भएको, कला बोलाउने होला।
5: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी बारगंगा 1 मन्द्रेली टोल बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144750750 र 98773131393।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
4: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बोटवल, साझा हस्पिटलको अगाडि।
4: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर कस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नुहोला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु फोन 076-550-200 मोबाइल 98-570-55-138
4: किन आँखा मिचेको मिचेको गरेको
5: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाइसी क्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
4: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
5: ए त्यसो भए जोगिन के गर्ने त
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
5: बुझे
4: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
6: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

सरकार विज्ञापन बोर्ड।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
2: के इन्फिल्मा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि इन्फिल्मा अब मात्र 799 मै सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस् एन्सेल नेपालकै लागि
4: सुन्नु न
5: भन न भन
4: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
5: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
5: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
4: तौलिहावा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा
5: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिम पट्टि एन्सेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95 98575 56095 र 98174 52311

0: एक श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उप प्रमुखलाई नमस्कार उप प्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उप प्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन
5: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाइ मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसीयुक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएममा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल बुटोला सुक्खा नगर फोन 071-534-570 531-354 र 535-570 डिप भनेकै उज्यालोको प्रतीक
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
7: यति बेला दिउँसोको 1 बज्यो
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
9: कता हो काका लहर लहर गर्दै
10: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडिएछु
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
10: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
9: हजुर हाम्रा सेवाहरू
10: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी
11: इलेक्ट्रोनिक सर्विस सेन्टर तथा मोबाइल मर्मत केन्द्र, चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 9846-19125 र 9875-52004।
12: सुन्नु न
13: भन न भन,
12: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
13: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
12: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
13: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
12: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
13: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 9825-90095, 9875-56095 र 9174-52311।

0: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
5: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 118 ह्यास डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल नेपालकै लागि।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
10: अनुरोधक
12: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98-470-38-438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
10: अनुरोधक
13: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची कपिल वस्तु। सम्पर्क नम्बर 98-570-52-001।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
10: अनुरोधक
12: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची कपिल वस्तु। सम्पर्क नम्बर 98-570-50-714।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: अनुरोध
8: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह पडरिया कपिल वस्तु, सम्पर्क नम्बर 98471-63812।
14: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
15: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
14: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्याराइसिस, जोर्नीहरू दुख्ने, चल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
15: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बोटवल, साझा हस्पिटलको अगाडि।
14: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
0: हार्दिक बधाई तथा शुभकामना।
16: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
17: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
18: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारगंगा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन CMLT 3 वर्षे, फिजियोथेरापी DPT 3 वर्षे, डिप्लोमा इन फार्मेसी DPH 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
19: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
18: महेन्द्र राजमार्गसँग जोडिएको सुगम र पार्क पर्ने,
19: स्वच्छ, शान्त, मनोरम, शैक्षिक वातावरण अनुकूल रहेको,
18: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
19: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
18: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
20: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
18: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557.

0: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बाडगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
1: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
2: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अंग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
1: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बाडगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
2: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
1: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पुनः छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
2: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98 570 54 551, 98 570 39 515।
1: लुम्बिनी भिजन कलेज बाडगंगा 3 गंगौलिया कपिलवस्तु।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एसएए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकायतर्फ होटेल म्यानेजमेन्ट, फाइनान्स, कम्प्युटर बिहानी समूह तथा विज्ञान संकायतर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 मा भर्ना खुल्यो।
8: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनि शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिलवस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालजण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
8: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 9861709146, 9857059158, 9745551800 र 9861984976।
9: एभरेस्ट सदैव उच्च।
10: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
11: न्यातियो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
10: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
11: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
12: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
13: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
12: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
16: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
17: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौ।
18: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
16: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
18: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
17: सुन्नुहोस् त,
16: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
19: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
18: अनुरोधक समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिलवस्तु, अध्यक्ष धर्मराज गैरे, सम्पर्क नम्बर 9472788185।
20: कता हो काका लहर लहर गर्दै
21: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
20: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
21: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
20: हजुर हाम्रा सेवाहरू
21: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
22: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
21: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
22: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
20: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
21: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-75-51-713 सञ्चालक विराज कणे
23: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
24: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ
23: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
24: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
23: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
24: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
23: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
24: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
23: नसा तथा मनोरोग विशेषज्ञ सेवा
24: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
23: फिजियोथेरापी विशेषज्ञ सेवा
24: आइसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
23: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
25: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
26: हेर न भतिज म त पायल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि
27: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजाडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि तपाईँ ढुक्क हुनुहोस्। तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
0: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
27: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझ उत्पन्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइग्यास, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन हाड कम्मरमा नसा च्यापिएको, हातखुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
0: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
27: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847-64-666 र 9824-15-291।
0: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
1: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
0: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 9814-49-450 र 9876-31-393।
0: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
4: बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि, पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
5: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमा लेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैङ्कको नाम र खाता नम्बर।
0: थप जानकारीका लागि बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 9843-52-747, 9847-52-954, 9472-84-700 र 9470-83-400। अनुरोधक बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगङ्गा कपिल वस्तु।
6: तपाईँ तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेसनमा 89.6 मेगाहर्ज सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न आधुनिक तथा पप गीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एपमा गई लिनुहोस्। एन्सेल, नेपालकै लागि।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पाक पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको

0: है
1: वन डायलहरु गाउँ वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोध
0: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह पडरिया कपिल वस्तु, सम्पर्क नम्बर 98471-63812।
3: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
4: रिपोर्टिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला सुखा नगर, फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
5: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जेहेन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
6: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
5: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा लौगाई कपिल वस्तु, फोन 076-4111-118, 98-570-50-579, 98-570-50-259 र 98-470-82-048।
7: हार्दिक बधाई तथा शुभकामना।
0: हालै प्रकाशित एसईई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 भैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
8: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
7: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तु परिवार।
9: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

Bottom of the team, I'm a team. I'm a team.

तिमलाई तारा झार दिन्छु भन्नेहरू होला तिमलाई हिरा मोती हार दिन्छु भन्ने होला तर यस्तो कुराहरू जब रमाइलो एकछिनलाई एक दिनलाई मेरो गाई बुझी हेर मेरो साई

0: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि पुग्यो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नुहुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सीधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर स्वर्णिम वागीले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौ ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरणमा गरी जम्मा 75-80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यदि ठूलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवड़ाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आत्तिने, हात काम्ने, मुटु डुकडुक हुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाई लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्ध चित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साझ कोटका गणेश बहादुर राउत, कृष्ण बहादुर राउत र गुञ्जो बहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्ध चित्तका दाना प्रतिमाला 5,000-5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्ध चित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढ़ेका बीबीसीले जनाएको छ। अस्ति शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी बेन्च मार्क ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रीट अफ हर्मु जलमार्ग पुनः खोल्ने विशेष सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा द्वन्द शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास दुहानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर निक्केई 225 सूचकांक 3% बढ़ेर पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विदाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको शुरूदेखि नै इरानले हर्मु जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढ़ाव भइरहेको छ। अप्रेलको शुरूमा युद्ध विरामपछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्। गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएका हुन्। राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ। हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो। मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेलले सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 प्रक्रिया नै शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक समयथान सामुदायिक वन उपभोक्ता समिति, बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472888185।
11: के छ हो दुर्नुस भाइ, भाले बगेर कता? के को भाकल हो?
12: सुन्तालीको जिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
11: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुट बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
12: तर जान्नेले त यो देउताको करामत भन्छ त?
11: यो देउताको होइन, कीटाणुको करामत हो।
13: भागल छागल छोडो दुर्मु, उहाँले भने यसै जतार औषधि खान थालिहाल्नु पर्छ कि।
14: कुष्ठरोगको समयमै उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
15: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
16: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौ। वनमा रैथाने बिरुवाहरू रोपौ, तिनको संरक्षण गरौ। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौ। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौ, डढेलो रोकौ, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: त्रिपटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटल को अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग ए। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बाढगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नुहोला 100 रुपियाँ।
7: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98570055138।
8: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिराख्नु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाई अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रेट।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लाइन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिनामा हुने समस्या, महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या, शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15291।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
9: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
10: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
11: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
12: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
10: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
12: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
11: सुन्नुहोस् त,
10: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
13: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
12: अनुरोधक
14: नव प्रभात समुदाय।

0: एक वन उपभोक्ता समूह
1: भाडुङ्गा 8 बन्दौली कपिल वस्तु
0: अध्यक्ष दिल्ली राज रेग्मी सम्पर्क नम्बर 98575 8085।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
8: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी। मोबाइल 98215 90 00 95, 98575 56095 र 98174 52311।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
4: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
3: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
4: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
3: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
4: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
3: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
5: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
3: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन हो।
0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
1: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगंगा 6 लक्ष्मण

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: यसैपछि अब के पढ्ने भन्ने चिन्ता छ
2: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
3: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
4: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
1: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551915।
3: लुम्बिनी भिजन कलेज, बार्दिन गंगौलिया, कपिल वस्तु।
5: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: बड़ा निक लागे सखी अजुरिया में गाँव।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
2: अनुरोध
3: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैंसै रूपन्देही, सम्पर्क नम्बर 98472181750।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
8: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठी गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
9: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98575158138।
8: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
12: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
12: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
12: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्रणाली, फोन 071-531-641 र 535-641।
13: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
14: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
15: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
16: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
17: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
18: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
16: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मनरेली टोल, बठनपुर, कपिल वस्तु,
18: प्रोप्राइटर नोने थारू।
17: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।
19: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन हो।
6: के छ हो धनुष भाइ, भाले बोकेर कता? के को भाकल हो?
7: सुन्तलीको चिउमा दाग आएर हात खुट्टा पनि जाम जाम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
6: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ, शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लोटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, कीटाणुको करामत हो।
8: कुष्ठरोगको समयमै उपचार गराउँ, अङ्गभङ्ग हुनबाट बचाउँ बचाउँ।
9: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
10: ए रुक रुक रुक,
11: के भयो, किन कराएको यस्तो?
10: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
12: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
10: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
13: अझै यो सुपर भ्यालु प्याक *1-2-3 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल,
9: नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
10: ए रुक रुक रुक,
11: के भयो, किन कराएको यस्तो?
10: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
12: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस।

0: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
1: त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
2: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
1: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापीद्वारा सफल उपचार,
2: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
1: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98 4 73 64 6 66 र 98 2 14 15 291।
2: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
3: सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन, कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
4: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
3: हो? हुँदै हो।
4: लाउन, अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
3: हामी ब्रिटिस जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन, के गर्ने होला? लाउन, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो। लाउन दाई, के गर्ने होला? लाउन,
4: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुदेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
3: हुन्छ दाइ, हुन्छ।
4: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश, झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
3: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल

0: एवं रोटरी क्लब अफ काठमाडौं मिटाउन का साथ साथ विश्वभर का रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लब द्वारा जनहित का लागि प्रस्तुत सन्देश।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
3: अध्यक्ष मुक्त बहादुर कार्की, मनोकामना सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
7: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अप्नाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिट ब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
8: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
7: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा 8 लौगाई कपिल वस्तु। फोन 076-4118, 98-570-50-579, 98-570-50-259 र 98-470-82-048।
9: हार्दिक बधाई तथा शुभकामना।
10: हालै प्रकाशित एफई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
11: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
9: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तु परिवार।
12: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट, फाइनान्स, कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
13: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
12: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ, चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामा बिजिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्र भित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसीई ग्रेड सिक्सको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
13: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-9062, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-9976।
14: एभरेस्ट सदैव उच्च।
15: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन हो।
3: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
4: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ। भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि
5: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि।
6: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
7: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076-550-122 र 98-570-50-213।
6: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।
8: डिपोर्डिङ हाई स्कुलको +2 तर्फ कक्षा 11 मा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोला सुखानगर, फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
11: हजुर
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लु दिन त। हेलो भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
15: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पाक पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
16: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
17: डडेलो

0: लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475 92531।
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 5 बजे।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम येशूको कथा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई

यीशुको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाई सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। आज फेरि पनि तपाईहरूको बीचमा यीशुको कथाको अर्को भाग लिएर आएको छु अनि तपाईहरू पनि अति नै खुशी र आनन्द साथ रेडियोको नजिक आइसक्नु भएको छ होला। हुन्छ त श्रोता मित्र, अब धेरै ढिला नगरिकन आजको कथालाई सुरु गरौं है त। यो कथा इसरायलको उजाड स्थानबाट सुरु हुन्छ। विशेष गरी उजाड स्थानमा हराएको भेडा खोज्नको निम्ति मानिसहरू त्यहाँ जाने गर्दथे अनि त्यहाँ डाकुहरू, जंगली जनावरहरू पनि भेटिन्थे। त्यसै गरी परमेश्वरको वचन खोज्नको निम्ति पनि अगमवक्ताहरू उजाड स्थानमा जाने गर्दथे। यो उजाड स्थान गाउँ र शहर भन्दा बाहिर पर्दथ्यो। यहुदियाको उजाड स्थान चाहिँ सुक्खा सानो तिनो डाँडाले फैलिएको थियो। त्यहाँ गर्मीमा एकदमै गर्मी र जाडोमा एकदमै जाडो हुने गर्दथ्यो अनि यहुदियाको उजाड स्थानमा अगमवक्ता जान्थे। तिनले उठको छाला पहिरन्थे र जंगली फलफूलहरू अनि मह मात्रै खान्थे। तिनले आफ्नो हृदयको दर्शनलाई पछ्याउँथे र परमप्रभुको वचन सुन्दथे। उनको नाउँ युहन्ना थियो। युहन्ना चाहिँ आदरणीय पुजारी जकरिया र तिनकी पत्नी एलिसिबाको छोरा थिए। तर तिनी अरू छोराहरू जस्ता थिएनन्। तिनको जन्म विशेष प्रकारले भएको थियो। त्यसबेला जकरिया र एलिसिबा वृद्ध भइसकेका थिए। उनीहरूको लागि सन्तान जन्माउनु असम्भवको कुरा थियो। तर एक दिन जकरियाले स्वर्गदूत गाब्रियलबाट दर्शन पाए। ती स्वर्गदूतले भने, जकरिया, तिम्रो प्रार्थनाको सुनवाई भएको छ। तिमी र तिम्री पत्नी एलिसिबाले एउटा छोरो पाउनेछौ र त्यसको नाउँ युहन्ना राख्नु। ऊ आफ्नो आमाको गर्भमा हुँदा नै परमेश्वरको आत्माले भरिएको हुनेछ अनि ऊ एक महान अगमवक्ता बन्नेछ र एलियाको आत्मा र शक्तिमा आफ्ना मानिसहरूलाई परमेश्वरको मार्गको निम्ति तयार गर्नेछ। यी घटनाहरू धेरै नै पहिला नै भएका थिए। जकरिया र एलिसिबाले धेरै वर्ष पार गरिसकेका थिए अनि युहन्नाले आफ्नो घर छोडेर परमेश्वरको वचनको निम्ति उनी उजाड स्थानतिर गए। कैसर तिबेरियसका शासनकालको पन्ध्रौं वर्षमा पेन्तियस पिलातस यहुदियाका हाकिम थिए। त्यसबेला हेरोद गालिलका शासक थिए। तिनका भाइ फिलिप, इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसनियस अबिलेनेका शासक थिए। हन्नास र कैयाफाका प्रधान पुजारीहरूको समयमा परमेश्वरको वचन उजाड स्थानमा जकरियाका छोरा योहन्ना कहाँ आयो। लुका 3 अध्यायको 1 र 2 पद। अनि जब योहन्ना कहाँ परमेश्वरको वचन आयो, तिनी यसैया अगमवक्ताले धेरै वर्ष पहिले भने जस्तै शक्तिशाली भए। उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँको पथ सोझा बनाओ, हरेक घाँटी पुरिनेछ, हरेक पहाड र हरेक डाँडा समथल बनाइनेछ र बाङ्गा टेढा सोझा हुनेछन् र अप्ठ्यारा बाटाहरू सम्म हुनेछन् र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्। प्रिय श्रोता मित्र, एउटा उजाड स्थानको निम्ति कति असल वर्णन बाङ्गा टेढा बाटाहरू, अप्ठ्यारा बाटाहरू, खतरनाक डाँडा र पर्वतहरू सबै समतल भूमिमा परिणत हुनेछन्। यदि तपाईहरू यो समयमा यहुदियाको उजाड स्थानमा जानुहुन्छ भने आफू नहराउनको निम्ति आफूसँग त्यो ठाउँको बारेमा जान्ने एकजना व्यक्ति लानु आवश्यक छ। यो नै इसरायलको उजाड स्थान थियो। यही नै परमप्रभुको अगमवक्ताले पहिले प्रचार गरे अनि यो नै सबै मिलेको ठाउँ थियो। किनभने उजाड स्थान चाहिँ नैतिक
र आत्मिक उजाड स्थानको चित्र थियो। यो कथाले हामीलाई भन्दछ कि परमेश्वरको वचन अगम वक्ता कहाँ त्यति बेला आयो जुन बेला हन्नास र कैयाफाले मानिसहरूका पुजारीहरूलाई अगुवाई गरिरहेका थिए। यी मानिसहरूले यहुदी हस्तलिपि प्रयोग गर्दथे र तिनीहरूको अत्याचारको बारेमा कसैले बोल्यो भने त्यसलाई श्रापको घोषणा गर्दथे। त्यसकारण पनि युहन्ना उजाड स्थानमा जानु कुनै अचम्म मान्नुपर्ने थिएन। अनि राजनीतिक परिवेशको बारेमा चाहिँ के नि? गालिब एक दुष्ट राजा हेरोदको छोरा एन्टियसद्वारा शासनमा हुन्थ्यो, अनि पेरिया चाहिँ उसको अर्को छोरो फिलिपद्वारा शासन हुन्थ्यो। त्यसै गरी यहुदिया र सामरियामा चाहिँ सिधै रोमी शासकद्वारा शासन भएको थियो, जहाँ यहुदीहरूले घृणा गर्ने पन्तियस पिलातस थिए। प्रिय श्रोता मित्र, रोम राजनीतिक र सामाजिक केन्द्रबिन्दु थियो जहाँबाट इसरायल सताइएको थियो। अनि इसरायल उसको सैनिक शासनबाट मात्र होइन तर त्यसको पापबाट पनि हो। त्यस बेला रोममा 2,00,000 मानिसहरू, आधा चाहिँ तिनीहरूका दासहरू बस्दथे। ती दासहरू कानूनले पनि असुरक्षित थिए। बिरामी र वृद्ध दासहरू साधारणतया निकालिन्थे र कसैले पनि तिनीहरूको वास्ता गर्दैनथ्यो। तर आधा रोमीहरूको बारेमा के त? तिनीहरू कि विदेशी हुन्थे? अनि राजनीतिक परिवेशको बारेमा चाहिँ के हो? गालिल एक दुष्ट राजा हेरोदको छोरा एन्टियसद्वारा शासनमा हुन्थ्यो, अनि पेरिया चाहिँ उसको अर्को छोरा फिलिपद्वारा शासन गरिएको थियो। त्यसै गरी यहुदिया र सामरियामा चाहिँ सिधै रोमी शासकद्वारा शासन भएको थियो, जहाँ यहुदीहरूले घृणा गर्ने पन्तियस पिलातस थिए। प्रिय श्रोता मित्र, रोम राजनीतिक र सामाजिक केन्द्रबिन्दु थियो जहाँबाट इजरायल सताइएको थियो। अनि इजरायल उसको सैनिक शासनबाट मात्र होइन तर त्यसको पापबाट पनि हो। त्यस बेला रोममा 2,00,000 मानिसहरू, तर आधा चाहिँ तिनीहरूका दासहरू बस्दथे। ती दासहरू कानूनले पनि असुरक्षित थिए। बिरामी र वृद्ध दासहरू साधारणतया निकालिन्थे र कसैले पनि त्यसको वास्ता गर्दैनथ्यो। तर आधा रोमीहरूको बारेमा के त? तिनीहरू कि विदेशी हुन्थे कि त रोमी नागरिक हुन्थे, अनि तिनीहरूले आनन्द गर्न बाहेक अरू कुनै काममा पनि समय बिताउँदैनथे। त्यहाँ धेरैजना मानिसहरू गरिबीमा बाँच्दथे। त्यहाँ कुनै किसिमको औषधि उपचार पनि थिएन। त्यहाँ कुनै भातृप्रेम थिएन। गर्भपतन र नवजात शिशुको हत्या गरिन्थ्यो अथवा जंगली जनावरहरूले खाउन् भनेर सहर बाहिर फ्याँकिन्थ्यो। सायद परमेश्वरलाई मान्नु नै तिनीहरूको उत्तर थियो। अनि रोमीहरूले सम्राटलाई परमेश्वर जस्तै मान्नु भनेर दबाउँदथे। प्रिय श्रोता मित्र, त्यस बेला मानिसहरूले धेरै प्रार्थना पनि गर्दथे, तर त्यस्तो किसिमको प्रार्थनाले स्वार्थीपन देखाउँदथ्यो। जस्तै कि एकजनाले आफ्नो धनी आफन्तको मृत्युको निम्ति प्रार्थना गर्दथ्यो भने अर्कोले कामवासनाको सन्तुष्टिको निम्ति प्रार्थना गर्दथ्यो। त्यसकारण यसैया अगमवक्ताले यसरी भन्दछन्, पृथ्वी सुक्खा हुनेछ, त्यो ओइलाउँछ, संसार दुर्बल हुन्छ र त्यो ओइलाउँछ। पृथ्वीका उच्च दर्जाका मानिसहरू दुर्बल हुन्छन्। पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। तिनीहरूले नियमहरू उल्लङ्घन गर्नेछन्, कानूनहरू भङ्ग गरेका छन् र सदा सर्वदाको करार तोडेका छन्। यसकारण एउटा श्रापले पृथ्वीलाई भस्म गर्छ र त्यसका मानिसहरूले दोषको दण्ड भोग्नै पर्छ। त्यसै कारण पृथ्वीका बासिन्दाहरू जलाइए र थोरै मानिसहरू मात्र बाँकी रहेका छन्। यसैया 24 अध्यायको 4 पददेखि 6 पदसम्म। अनि यस संसारमा रोमी साम्राज्यको एक किनारामा उजाड स्थानको एक भागमा परमेश्वरको वचन योहन्नाका आयो। अनि परमेश्वरबाट आएको त्यो वचन के थियो त? अनि तपाईँ र मेरो निम्ति त्यो वचनले आज के सन्देश दिन्छ त? अब

उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाऊ, हरेक घाटी पुरिनेछ, हरेक पहाड र हरेक डाँडा समतल बनाइनेछ र बाङ्गा टेढा सोझा हुनेछन् र अप्ठ्यारामा परेका बाटाहरू सम्म हुनेछन् र सबै प्राणीले परमेश्वरको मुक्ति देख्नेछन्। जब संसार पतनमा र उग्र आवश्यकतामा थियो, जब परमेश्वरका मानिसहरू रोमीहरूद्वारा मात्र होइन तर आफ्नै शासकहरूद्वारा सताइएका थिए, त्यस बेला परमेश्वरको वचन अगमवक्ता कहाँ आयो। श्रोता मित्र, म आशा गर्दछु कि मलाई जस्तै तपाईँहरूलाई पनि कठिन अवस्थामा धेरै नै उत्साह दिन्छ होला कि परमेश्वर चाहिँ पराजय हुनुभएको थिएन। परमेश्वरले सधैँ नै आफ्ना अगमवक्ताहरूलाई खडा गर्नुहुनेछ अनि उहाँको ज्योति अन्धकारमा सधैँ नै चम्काउनुहुनेछ र आफ्नो शक्तिले मौनतालाई तोड्नुहुनेछ। परमेश्वर पराजित हुनुभएको छैन, उहाँसँग जवाब छ अनि उहाँले संसारको आवश्यकतामा आफ्ना अगमवक्ताहरूद्वारा आफ्नो वचनको उत्तर दिनुहुन्छ। यो सधैँ नै थियो र सधैँ नै हुनेछ। उजाड स्थानमा एक शब्दको यो कथामा अगमवक्ता योहन्नाले यो बताउँदछन् कि संसारमा ठूलो द्वन्द्व छ अनि त्यस द्वन्द्वमा अर्को पक्ष पनि छ। एउटा पक्ष चाहिँ आत्मसन्तुष्टि र भ्रष्टाचार, राजनीतिक अस्थिरता, शक्तिको निम्ति संघर्ष, पापी मानिसको ईश्वरीयपन आदि, भने अर्कोतिर उहाँका दासहरूको हातमा परमेश्वरको वचन छ। त्यो बेला रोमी सबै धन सम्पत्तिले भरिपूर्ण, संगठित, शक्ति भएको लाखौं सेनाले मजबुत भएको छ, लाखौं सेनाले मजबुत भएको थियो। तर यो सब देखेर स्वर्गमा बस्नुहुने एकजना हाँस्नु भएको छ अनि के परमेश्वरले जिस्क्याउनु भएको हो त? अवश्य पनि होइन। के उहाँले रोमीमाथि विजय पाउन सेना खडा गर्नु भएको छ त? त्यो पनि होइन। अनि परमेश्वरले के गर्नु भएको छ त? उहाँले उजाड स्थानमा आफ्नो वचन एकजना कहाँ दिनुभएको छ। यो नै समय हो सायद परमेश्वरको मार्ग तयार गर्न। प्रिय श्रोता मित्र, यही कुरा मलाई पनि बोल्दछ। यसले परमेश्वरको वचनमा ध्यान गर्नलाई र उहाँको हातमा रहेर आफ्ना र उहाँको हातमा रहेर हाम्रा दिनहरूको अन्धकारमा ज्योति बनेर चम्कनलाई भन्दछ। यसले मलाई तपाईँ कहाँ उहाँको वचनको घोषणा गर्नलाई भन्दछ, ताकि हामी सबैजना सँगै यो संसारमा जहाँ अन्धकार छ त्यहाँ ज्योति बनेर चम्कन सकौं। यही नै योहन्नाले पनि गरे। उनले आफ्नो गाउँ छोडेर उजाड स्थानतिर गए, सबै थोक भन्दा टाढा, ताकि परमेश्वरको वचन सुन्न सकुन् र संसारमा घोषणा गर्न सकुन्। तर जब उनले परमेश्वरको वचन बोले, तिनको स्वर मानिसहरूलाई तिनीहरूको पश्चातापको निम्ति परमेश्वरमा बोलाइरहेको एउटा मेघ गर्जनको आवाज जस्तो थियो, जुन यस प्रकारले लेखिएको छ। त्यही समयमा बप्तिस्मा दिने योहन्ना यहुदियाको उजाड स्थानमा आए र यसो भन्दै प्रचार गर्न लागे, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ, किनभने यी तिनै हुन् जसको विषयमा यसैया अगमवक्ताद्वारा यसो भनिएको थियो, उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाऊ। योहन्नाले उठका रौँको वस्त्र लगाउँदथे र कम्मरमा छालाका पटुका बाँध्दथे। तिनको खानेकुरा सलह र वनमह थियो। यरुसलेम र सबै यहुदिया र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनी कहाँ गए र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे। प्रिय श्रोता मित्र, राज्य हातमै छ। कस्तो किसिमको सन्देश! परमप्रभु अगमवाणी पूरा गर्न आउँदै हुनुहुन्छ। हामीले फरिसीहरू, ग्रीकहरू र रोमीहरूको शासन देखेका छौं, तर अहिले पृथ्वीमा परमेश्वरको राज्य आउँदैछ। परमेश्वर आफ्नो अधिकारमा र शक्तिमा शासन गर्न गइरहनु भएको छ अनि अन्त्यमा परमेश्वर र अन्धकारका शक्तिहरूको बीचमा ठूलो युद्ध हुनेछ र प्रत्येक व्यक्तिको
र हरेक जातिको गन्तव्य त्यसले निर्धारण गरिनेछ र गहिरो खाल्टो पुरिनेछ। पहाड र डाँडाहरू समतल हुनेछन्, बाङ्गा टेढा ठाउँहरू सोझा हुनेछन्, अप्ठ्यारा बाटाहरू सजिला हुनेछन्। धेरै भिडहरू युहन्नाका आए, सुन्नलाई आए र उनीद्वारा बप्तिस्मा लिए, किनभने उजाड स्थान चाहिँ एउटा डरलाग्दो ठाउँ थियो र मानिसहरू समूहमा यात्रा गर्नु पर्दथ्यो। त्यहाँ धेरै मानिसहरू आए र आफ्नो पापको निम्ति पश्चाताप गरे। तिनीहरू आउँदै गरेको परमप्रभुको निम्ति तयारी हुन चाहन्थे। अनि त्यहाँ ती नम्र मानिसहरूको समूहमा अर्को समूहका व्यक्तिहरू पनि आए। ती धर्म सम्बन्धित व्यक्तिहरू थिए, जसलाई हामी फरिसी र सदुकीहरू भनेर जान्दछौ। यहाँ यसरी लेखिएको छ, यसकारण तिमीसँग बप्तिस्मा लिन आउने भिडहरूलाई तिमीले भने, ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? प्रिय मित्र, सर्पका बच्चाहरू योभन्दा ठूलो अपमान ती व्यक्तिहरूको निम्ति अरू के हुन सक्थ्यो र? अनि कसरी योहन्नाले हामीलाई यी कुराहरू भन्न सक्छन् त भने, तिनीहरू आफू आफूमा काने खुसी गर्न थाले। के यिनलाई थाहा छैन कि हामी नै अब्राहमका सन्तान हौ भनेर? तर योहन्नाले जाने कि तिनीहरूले के सोच्दैछन्, अनि उनले भने, एक अर्कामा काने खुसी नगर कि हामी अब्राहमका सन्तान हौ भनेर। यसको मतलब केही पनि होइन, परमेश्वरले यी ढुङ्गाहरूबाट नै अब्राहमका सन्तान बनाउन सक्नुहुन्छ। आफ्नो जीवनद्वारा प्रमाणित गर, ताकि तिमीहरू आफ्नो पाप स्वीकार गरेर परमेश्वरतर्फ फर्कन सक। तिनीहरू केवल शारीरिक रूपमा मात्रै अब्राहमका सन्तान हौ, परमेश्वरले तिमीहरूको हृदय जान्नुहुन्छ, परमेश्वरले तिमीहरूको विचार जान्नुहुन्छ। कसैले पनि तिमीहरूलाई देखेको छैन भनेर सोच्दाखेरि परमेश्वरले देखिरहनुहुन्छ। अहिले परमेश्वरको न्यायको बञ्चर रुखको जरामा परिसकेको छ। हो, हरेक रुख जसले फल फलाउँदैन त्यसलाई काटेर आगोमा फालिनेछ। प्रिय श्रोता मित्र, यी वचनहरू साँच्चै नै शक्तिशाली छन्। हामी यसलाई समग्रमा एउटा शब्द भन्न सक्छौ, पश्चाताप। यो पश्चातापको अर्थ हुन्छ तपाईँको दिमाग र हृदयलाई परिवर्तन गर्नु। अर्थात् यसको मतलब परमेश्वर भन्नुहुन्छ कि हाम्रो जीवनको बारेमा, हामीले सोचिरहेका कुराहरूको बारेमा, वास्तविकताको बारेमा, अनन्तताको बारेमा गलत छौ। अर्थात् हामी हाम्रो जीवन गलत प्रकारले सोचिरहेका छौ अनि गलत प्रकारले बाँचिरहेका छौ। यही नै फरिसी र सदुकीहरूको समस्या थियो। तिनीहरू भन्दछन्, म अब्राहमको छोरो हुँ। परमेश्वरले अब्राहमसँग त्यसका सन्तानलाई प्रतिज्ञाको देश दिन्छु भनेर प्रतिज्ञा गर्नु भएको थियो। म अब्राहमको परिवारबाट हुँ, म सुरक्षित छु। तर योहन्नाले तिमीहरूलाई भने, होइन, तिमीहरू सुरक्षित छैनौ। शारीरिक रूपमा अब्राहमको सन्तान भएर केही अर्थको हुँदैन। यदि उहाँ चाहनुहुन्छ भने यी ढुङ्गाहरूबाट नै अब्राहमको सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। यदि तिमीहरूले अब्राहमले प्रेम गरे जस्तै प्रेम गर्यौ भने, यदि उनी विश्वासमा हिँडे जस्तै तिमीहरू पनि विश्वासद्वारा हिँड्यौ भने मात्र अब्राहमका सन्तान हुन सक्छौ। उहाँ गहुँबाट भुस निकाल्न तयार हुनुहुन्छ, त्यसपछि उहाँले निफन्नुहुनेछ र गहुँलाई धनसारमा बटुल्नुहुनेछ, तर भुस चाहिँ कहिल्यै ननिभ्ने आगोमा फालिदिनुहुनेछ। प्रिय श्रोता मित्र, यसको बारेमा फरिसी र सदुकीहरूले के सोचे? तिनीहरू धेरैजनाले पश्चाताप गरेनन्, तर साधारण अरू मानिसहरूले पश्चाताप गरे। मानिसहरूले योहन्नालाई सोधे, त्यसो भए हामी के गर्ने त? तिनले तिनीहरूलाई जवाफ दिए, जससँग दुईटा दौरा छन् त्यसले नहुनेलाई एउटा दिइहालोस् र जससँग खानेकुरा छ त्यसले पनि त्यसै गरोस्। कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए अनि तिनलाई सोधे, गुरुज्यू हामीले के गर्ने? तिनले उनीहरूलाई भने, तिमीहरूलाई खटाएको भन्दा बेसी नल्याऊ। सिपाहीहरूले सोधे, हामीले चाहिँ के गर्ने? तिनले उनीहरूलाई भने, कसैमाथि अत्याचार गरेर झुटो दोष लाएर नलुट, आफ्ना तलबमा सन्तुष्ट रह। श्रोता मित्र, प्राचीन संसारमा मानिसहरूले साँचो पश्चाताप भन्ने एउटा व्यक्ति र परमेश्वर बीचको व्यक्तिगत कार्यलाई होइन, तर त्यो व्यक्ति र अरूहरू बीचको सामाजिक कार्यलाई पश्चाताप भनेर बुझेका थिए।
अनि आज पनि त्यस्तै जस्तो छ। परमेश्वरको वचन अझै पनि उहाँको सन्देश वाहकहरूद्वारा गुन्जिरहेको छ कि आफ्नो विचार परिवर्तन गर, झुटा आशाबाट फर्क, आफ्ना पापहरूबाट फर्क, सत्य र ज्योतिलाई अँगाल। तपाईँको बारेमा चाहिँ के छ नि मित्र? यदि तपाईँ यो संसारमा बाँचिरहनु भएको छ भने कुन समूहतर्फ हुनुहुन्छ? के तपाईँ सदुकी र फरिसीहरूको समूहतिर पर्नुहुन्छ जसले बप्तिस्मा लिन र आफ्नो पापको पश्चाताप

0: सार्नुभएका अरूहरूका निम्ति पनि तपाईँ ज्योति हुनुपर्छ। आजको कथा चाहिँ यी वचनहरूसँगै समाप्त हुन्छ। जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए र सबै आफ्ना मनमा योहन्नाको विषयमा सायद यिनी नै ख्रिस्ट हुन् कि भनेर विचार गरिरहेका थिए, तब योहन्नाले ती सबैलाई जवाफ दिए, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ, जसका खुट्टाका जुत्ताको फिता खोल्ने लायकको म छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। यहाँ योहन्नाले भन्छन् कि उहाँ धेरै शक्तिशाली, अद्भुत अनि पवित्र हुनुहुन्थ्यो, कि उनी परमेश्वरका एक अगमवक्ता भएर पनि उहाँको जुत्ताको फिता खोल्ने योग्यको पनि छैन। कसैको खुट्टाको जुत्ता फुकाल्नु सबैभन्दा निज काम थियो, तर योहन्ना परमेश्वरको पवित्र जन, एक अगमवक्ता पनि त्यस किसिमको कार्यको निम्ति योग्य भएका छैनन्। अनि आइरहेको व्यक्ति को हुनुहुन्थ्यो त? उहाँको नाउँ के थियो? किन उहाँ अति शक्तिशाली हुनुहुन्थ्यो? अनि उहाँले के गर्नुहुने थियो? यी सबै प्रश्नहरूको जवाफ जान्नको लागि अर्को हप्ता पनि तपाईँहरूले यो कार्यक्रम सुन्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, आजको यस कथाद्वारा परमेश्वरले तपाईँहरू सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, तपाईँहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम येशूको कथा। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पूर्ण भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
3: ए रोक रोक रोक,
4: के भयो? किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लाइन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक एस्पेक्ट 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
7: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियू तथा एनआइसियू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान।

0: गरिने बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान अनुभवी डाक्टरद्वारा परामर्श स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही मोबाइल 97464-0249 पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ
1: सुन्नु न
2: भन न भन
1: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
2: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प सेन्टर कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
2: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
1: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215-90095 98575-96095 र 98174-52311
3: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना
4: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ
5: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर
3: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ सम्पर्क नम्बर 98413-52747 98470-52954 98472-84700 र 98470-83400 अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु
6: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
6: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
8: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
9: दादु एक कप चाय 30 रुपियाँ कतरा महंगा। आजकल तो कुछ चीजम फिर पैसा वसूल नहीं हुई ना।
10: उठ जे भाई, अब एनसेल में पैसा वसूल
9: हो का?
10: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आजू *123 हैश डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल, नेपाल के लग।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा स्वसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
4: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
3: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
4: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
3: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
4: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
3: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
5: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
3: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
6: आमाले मिठो खाना दिनुहुन्छ,
7: अनि बाबाले
6: काखमा लिनुहुन्छ।

0: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
1: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
2: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
1: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
2: यसै पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
1: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् एजेट 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
2: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574549515।
1: लुम्बिनी भिजन कलेज बारगंगा 3 गंगौलिया कपिलवस्तु।
0: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
3: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
4: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
5: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि। इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
2: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
0: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 09।
2: विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
0: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570501213।
2: सिद्धार्थ क्याम्पस बारगंगा,
6: शान्ति र विकासको आधार। सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्ष अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च, घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनुपर्ने, आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयोडिनयुक्त नुन नै सेवन गर्नु पर्यो, दिनमा आधी घण्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने थाइरोइडलाई केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको बेथिति जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यसै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यसै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति श्री रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तरमा सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी दलहरूले यसप्रति कड़ा आपत्ति जनाउँदै संसद अवरूद्ध समेत गरेका छन्।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज सानेपामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले इज्जत 21 गतिभित्र नयाँ सदस्यता वितरण नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम गर्ने निर्णय गरेको छ। बैठकले सातै प्रदेशमा केन्द्रीय पदाधिकारीहरूलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यता विवाद समाधानका लागि 13 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। विदेशमा रहेका जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्था स्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। यसका साथै पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ।
0: यसैबीच नेपाल पर्यटन बोर्डले आउँदो 5 वर्षका लागि अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारेको रणनीतिले पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवामा केन्द्रित विकासतर्फ लैजाने लक्ष्य राखेको छ। रणनीतिमा संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्राण्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, डिजिटल एकीकरण र गुणस्तर सुनिश्चितता जस्ता 6 मुख्य स्तम्भ निर्धारण गरिएको छ। चिनिया डिजिटल प्लेटफर्महरूमा नेपालको उपस्थिति बढ़ाउने र आर्टिफिसियल इन्टेलिजेन्स एआईको सहयोगमा वेबसाइटहरू उपभोक्ता मैत्री बनाउने योजना पनि यसमा समेटिएको छ। सन् 2019 पर्यटकको औसत दैनिक खर्च 48 अमेरिकी डलर रहेकोमा सन् 2024 घटेर 40.8 डलरमा कायम भएको छ। यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाई अवधि लम्ब्याउने र सेवाको गुणस्तर सुधार्ने रणनीति अख्तियार गरिने जानकारी दिइएको छ।
1: सरकारले नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने उद्देश्यले शुरू गरेको हुलाक कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका महानिर्देशक मनामाया भट्टराई पंगेनीका अनुसार राहदानी, चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम शुरू भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 4,70,000 भन्दा बढ़ी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लगेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकारी बढ़ाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा प्रयोगशाला नमूना ढुवानी सेवा पनि शुरू भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा शुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रभाव प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधिक गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधिक र किताकाट विवरण संकलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन् तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड, नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने सरकारको सेवा, 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। नेपालगंज लगायतका ठाउँमा भने तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणले जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालहरूमा गर्मी जन्य समस्या लिएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ़िरहेको छ। चर्को घाम र तातो हावाले सड़क, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। गर्मीको प्रकोप बढ़दै जाँदा चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बालबालिका तथा वृद्ध वृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा 1 घण्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
0: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिने सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हार्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छौं।
2: थाइरोइड भन्नाले हामी ग्रन्थी बुझ्छौँ, रुद्र घन्टी वरिपरि एउटा सानो पुतलाकारको ग्रन्थी भन्ने हुन्छ, र यो ग्रन्थीले विशेषतः शरीरमा थाइरोइडका रसहरू हामीले चाहिँ थाइरोइड हर्मोन भनिन्छौँ, यसलाई स्टोर गरेर रक्त सञ्चारको माध्यमले चाहिँ शरीरमा फैलाउने गर्छ, र यसका समस्याहरूलाई चाहिँ हामीले जनमानसमा थाइरोइड वा थाइरोइडको समस्याहरू भन्ने गरिन्छ भने विशेषतः चारवटा समस्याहरू हुन्छन् यो थाइरोइड सम्बन्धी रोग देखिने। एउटा हाइपोथाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था। अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू। अर्को चाहिँ गाँठा गुठी भनिन्छ, त्यसलाई जन्मनुसमा हामीले गलगाँड भनेर भनिन्छ भने अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ। सो सामान्यतः हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चार कुराहरूलाई बुझिन्छ।
1: कतिको जटिल हुन्छ यो,
2: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ। अब हाइपोथाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ। अब यसमा चाहिँ यो थाइरोइड ग्रन्थी अथवा रसले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ, त्यसलाई चाहिँ यसले चलायमान राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुप्रिने, वजन बढ्ने, शरीरलाई इनर्जी नभएपछि गल्ने थाक्ने हुन्छ भने यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ वजन घट्ने, मुटुटुटुक हुने, पसिना आउने, खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने, यी समस्याहरू हुन्छन्। अब यो मध्येमा दुवै जटिल हुन्छन्। कतिपय थाइरोइडको समस्याले चाहिँ वजन बढाउने, कोलेस्ट्रोल बढाउने देखेर पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निष्क्रिय हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिलेकाहीँ मुटुका समस्याहरू पनि ल्याउन सक्छन्। यो दुईटा फरक खाले थाइरोइड। अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको चाहिँ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ। 100 जनामा 1-2 जनामा हुन सक्छ, तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ। सो सबै खाले थाइरोइड सुरुमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न, तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ। एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षीण हुने, दुलो लाटो हुने जस्तो देखिन्छ, हाइट अलिकति नबढ्ने, ओचोपन बढी मात्रामा हुने बच्चाहरूमा देखिन्छ। अलिकति ठूलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गडबड हुनेदेखि लिएर रक्तस्राव हुने समस्याहरू, त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ। पुरूषहरूमा गल्ने थाकिन देखेर ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्। कडा खाले स्वरूप लियो भने चाहिँ खतरापूर्ण नै हुन सक्छ।
1: यसलाई कम गर्न अपनाउनु पर्ने जीवनशैली चाहिँ के हुन्छ?
2: थाइरोइड ग्रन्थको मूल कारण के छ भनेको थाहा हुनुपर्छ पहिला। त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथाइरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयुर्मुक्त तत्त्व चाहिँ शरीरमा कमी भएकोले हुन्छ। जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति बाढी व्यक्तिर चाहिँ देखिने गर्थ्यो भने त्यो अलिक धेरै कम भएको छ। पहिलो कुरो त आयुर्मुक्त नुन नै सेवन गर्नु पर्ने हुन्छ। शरीरमा आयोडिन भयो भने थाइरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ, कमी भयो भने गलगाँडदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ। जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ वजन मेन्टेन गर्ने, कमसेकम आफ्नो हाइटको अनुपातमा अलिक वजन बढ्दो छ भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म र फिजिकल एक्टिभिटी हिँडाइ कमसेकम दिनमा आधी घण्टा जति हिँड्न सकियो भने र शरीरलाई चाहिँ चलायमान राख्न सकियो, शरीरको भित्र मेटाबोलिजम भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलायमान राख्न सकियो भने थाइरोइडका लक्षणहरू र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: हुनुहुन्थ्यो त्रिवी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुली। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन र समयमै परीक्षण गराउन आग्रह गरेका छन्। घाँटीमा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। नेप्से झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते नेप्से 2796 बिन्दुमा पुगेको थियो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ किता शेयर 5.98 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
14: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
13: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
13: हाम्रा सेवाहरू
15: ओपिडी सेवा
13: विशेषज्ञ ओपिडी सेवा
15: निशुल्क औषधि वितरण
13: सशुल्क फार्मेसी सेवा
15: फिजियोथेरापी सेवा
13: अकुपंचर सेवा
15: योग परामर्श सेवा
13: क्रियाकल्प सेवा
15: पूर्व कर्म पंचकर्म सेवा
13: छार सूत्र सेवा
15: जलौका सेवा
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
13: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ़े विद्यमान बेरोजगार उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोजगार फर्चौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। बेरोजगार गर्ने र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्यांकनमा स्पष्ट सम्बन्ध नरहेको उल्लेख गर्दै उहाँले फर्चौटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्वपूर्ण कागजात नष्ट भएका र कानूनी अस्पष्टताका कारण बेरोजगार रकम थप बढ़ेको बताउनुभयो।
0: नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार वन वातावरण भूमि सुधार रितोपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झण्डै 19,000 मेगावाट का आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षका लागि बाधक कानून थाती राख्ने सनसेट ल नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75-80 खर्ब रूपियाँ लगानी आवश्यक रहेकाले कानूनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
1: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 22,70,00,000 अमेरिकी डलर अर्थात झण्डै 34,61 अर्ब लगानी निश्चित भएको हो, जसमा 30% स्वपोजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झण्डै 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ।
0: काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि धेरै चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्धचित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कने र आमदानी घट्ने उनीहरूलाई डर छ। साजुकोटका गणेशबहादुर राउत, कृष्णबहादुर राउत र गुञ्जबहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
1: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्साईलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्न नभ्याइएको भन्दै फिर्ता उठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति वीरगंजबाट पक्राउ गरेको हो।
0: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवालाई पक्राउ नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
1: जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मितेरी सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ।
0: नेपाल दर्पणमा विदेशका खबर। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरैजसो मुद्दामा निष्कर्षमा पुगिए पनि अहिले नै हस्ताक्षर हुन्छ भनी दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको

0: अधिकारीहरूको विरोधाभाषी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्ध विराम विस्तार, हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रेलको शुरूमा युद्ध विराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो लागेको छ।
1: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गैराती सोनझौ 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जीयू कान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा 3 अन्तरिक्ष यात्री सहभागी छन्। यस मिशनको सबैभन्दा महत्वपूर्ण पक्ष 3 सदस्य मध्ये एकजनालाई टियांगोंग अन्तरिक्ष स्टेशनमा लगातार पूरा 1 वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवास मध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सोनझौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा अहिले नेपाल र भूटान खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले 1-0 अग्रता लिएको छ। आजको खेलमा अनिता लमजेलले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। समूह बीमा सबै विजेता बंगलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाग्यो। नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक संख्या भन्दा गुणस्तरमै जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च। घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनु पर्ने। आयोडिन नुन नियमित खान, तिलो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास सापगाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: चार गते सोमबार साँझ 4 बजे भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे परासी बजार बर्दघाट बिहान 8:30 बजे सुनवल खैरेनी चरंगे बिहान 9 बजे मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेडसिटको कम्प्युटर प्रिन्ट एकपट्टि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
0: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही फोन नम्बर 071-535-962 मोबाइल नम्बर 98-671-09-146 98-570-59-158 98-475-51-800 र 98-86-84-976
2: एभरेस्ट सदैव उच्च।
3: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
5: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: एसएयू उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे। नतिजा प्रकाशन जेठ

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
2: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
0: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगङ्गा 5 बैदौली कपिलवस्तु परिवार।
3: ए रोक रोक रोक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे?
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
1: युनाइटेड अस्पताल बारदुङ्गा 7 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हार जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हार जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा।

0: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेसनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म। डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
1: युनाइटेड अस्पताल, बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना। डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
3: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र तथा मानविकी सँग

0: नमस्कार, सामुदायिक रेडियो दाबाजको साँझ 7 बजेको बुधक खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएका छौ शोभा भूषालसँगै सहकर्मी स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 छमेघासँगै इन्टरनेट अनलाइन www.budabaz.com हाम्रो पात्र र बुधावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ।
1: बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट
0: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत। एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको अवलम्बन गर्ने सरकारको नीति।
1: बाणगंगा नगरपालिकालाई प्लास्टिकबाट मुक्त गराउन प्लास्टिक जन्य झोलालाई निषेध गर्नुपर्ने नगर उपप्रमुख चौधरीको कथन। पूर्ण सरसफाईयुक्त पालिका बनाउन सरकारवालाहरूले हातेमालो गर्न आवश्यक।
0: 90 लाख लागतमा बनेको कनकमुनि बुद्ध बगैंचा व्यवहारिसे संरक्षणका लागि संघ प्रदेशसँग स्थानीयको आग्रह।
1: झुट्टा शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक नियुक्ति, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।
0: तुल्सीपुरमा सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ, थप अनुसन्धान जारी।
1: र सरकारले तोक्यो धान बालीको न्यूनतम समर्थन मूल्य।
2: युनाइटेड अस्पताल बारदिङ्गा 7 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा। अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
3: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश प्रस्तुत गरेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले प्रदेश सभाको 8 अधिवेशनको 6 बैठकमा 127 बुधे आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। एक रिपोर्ट।
4: लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रबिन्दुमा राखी नयाँ योजनाहरूसहित आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम ल्याएको छ। सरकारको नीति तथा कार्यक्रमको सबैभन्दा ठूलो प्रशासनिक सुधार अन्तर्गत लुम्बिनी प्रदेश सरकारले हाल कायम रहेका 12 मन्त्रालयहरूलाई पुनः संरचना गर्ने घोषणा गरेको छ। आगामी 2083 साउन 1 गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित जम्मा 8 मन्त्रालय मात्र कायम गरिने नीति लिएको छ। सरकारको काम कार्यवाहीलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन यो कदम सारिएको हो। त्यस्तै सरकारले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐनको तर्जुमा गरिने भएको छ। मानव स्वास्थ्य र पोषण सुरक्षाका लागि स्थानीय तहसँगको सहकार्यमा एक पालिका एक अर्ग्यानिक रैथाने बाली उत्पादनको नीति अवलम्बन गर्ने सरकारले नीति लिएको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सत्ता साझेदार दल नेपाली कांग्रेसले भने असन्तुष्टि व्यक्त गरेको छ। नीति तथा कार्यक्रम विगतका वर्षहरूकै कपी पेस्ट भएको र नयाँ ठोस कार्यक्रम नआएको जनाएको छ। यता सत्तारूढ़ दल नेकपा एमालेले यसपटक समयको माग अनुसारको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिएका छन्। अहिलेको नीति तथा कार्यक्रमले प्रदेशवासीको माग र समस्यालाई सम्बोधन गर्ने प्रतिक्रिया दिएका छन्।
5: उहाँहरूले 2083-84 पढ्दै गर्दा मैले 2082-83 डाउनलोड गरेर हेरिराखेको थिएँ। एउटा कुरा नीति तथा कार्यक्रमको तलपट्टि यो विगतदेखिको कति प्रतिशत कति छ, कति प्रतिशत नयाँ कुरा लेखेको छ भन्ने कुरा नोटमा लेखिदियो भने त्यति बेला मलाई नीति तथा कार्यक्रम स्वीकार हुन्छ। र अर्को कुरा, हाम्रो जहिले पनि एउटा शब्द लेखिन्छ प्रदेशको ठ्याक्कै एउटा वर्ड मैले टिपेको पनि छु आफै, यो उहाँहरूले बोल्दै गर्दा जति यो निरन्तर रूपमा बोलिन्छ क्या एउटा वर्ड, कृषि शिक्षा स्वास्थ्य पूर्वाधार भनेर भनिन्छ। कृषिलाई पहिलो प्राथमिकतामा राखिन्छ बोल्दाखेरि, तर बजेट चाहिँ जहिले लास्टसम्म पर्छ त्यसलाई यति कुरा सुधारेर शिक्षा स्वास्थ्य र जे कुरा एक नम्बरमा पर्छ त्यसलाई एकै नम्बर, जे दोस्रो नम्बरमा पर्छ त्यसलाई दोस्रो नै नम्बर, अनि जे कृषि चाहिँ लास्ट नम्बरमा पर्छ त्यसको प्राथमिकता पनि लास्टै, बजेट पनि लास्ट परेको हुनाले लेख्ने बेला पनि लास्ट राख्यो भने त्यो मलाई स्वीकार हुन्छ।
6: यो अहिले लुम्बिनी प्रदेश सरकारले लिएर आएको नीति कार्यक्रम आर्थिक वर्ष 1984-85 निम्ति समग्र प्रदेशलाई एउटा एकीकृत विकास कसरी गर्न सकिन्छ र समग्रतामा यहाँको चाहिँ सम्पूर्ण कुरालाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने दृष्टिकोण राखेरै मैले चाहिँ अहिले यो नीति कार्यक्रम आएको छ। त्यसले गर्दाखेरि अब यो समग्रतामा हेर्ने हो भने साह्रै राम्रो छ। यो कुरा
4: यस्तै प्रतिपक्ष दलका सांसदहरूले भने नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरताको रूपमा रहेको प्रतिक्रिया दिएका छन्। उहाँहरूले अहिलेको नीति तथा कार्यक्रम पुरानै कपी पेज भएको र महत्वाकांक्षी भएको बताउनु भएको छ। साथै उहाँहरूले विगतमा पनि नीति कार्यक्रम एकातिर बजेट अर्कोतिर आउने गरेको असन्तुष्टि जनाउनु भएको छ।
7: नीति तथा कार्यक्रम चाहिँ यो निरन्तर कार्यक्रम अन्तर्गतको एउटा कार्यक्रम हो र यो निरन्तर कार्यक्रम अन्तर्गत मैले सोचेको यो चाहिँ यद्यपि निरन्तर कार्यक्रम हो तर यो गत 2021-22 गतेको आन्दोलन पछिको जुन किसिमको रफ्तार प्रोग्राम आउनुपर्ने हो त्यो चाहिँ आएको महसुस भएन र थुप्रै चुनौतीहरूलाई अगाडि राखेर चाहिँ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हो। मानव चुनौती नै छैनन् कि जस्तो गरेर नियमित कार्यक्रमले एउटा चाहिँ सन्देश चाहिँ भलाबाला सन्देश दिएको मलाई अनुभूति भएको छ।
8: नीति तथा कार्यक्रम गत वर्षको भन्दा अलिक थोरै भिन्न प्रकारको र सांसदहरूले पनि हामीले बारम्बार सदनमा उठाइराखेको अवस्था थियो। अहिलेको नीति तथा कार्यक्रम हामी प्रतिपक्षमा बसे तापनि त्यो खासै नराम्रो खालको देखिएको अवस्था छैन। हामी सबै पढेका पनि छैनौँ, अहिले भर्खर प्रदेश प्रमुखले पढेर गइसक्नु भएको अवस्था छ। यसलाई चाहिँ खास गरिकन हामीले हेर्दाखेरि यही नीति तथा कार्यक्रम अनुसार बजेट आयो भने एकदमै राम्रो हुन्छ, तर अहिले नीति तथा कार्यक्रम राम्रो हुने बजेट चाहिँ अर्कै झ्यालबाट आयो भने यो चाहिँ एकदम नराम्रो हुने अवस्था चाहिँ छ।
4: सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार अब बजेट आउन आवश्यक रहेको छ। अन्यथा नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर आउने हो भने सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य हुने छैन। तसर्थ अब आउने बजेट नीति कार्यक्रम अनुसार नै कार्यान्वयन हुने गरी आउन नितान्त आवश्यक देखिन्छ। दाङको देउकुरीबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताको एक रिपोर्ट।
1: रिपोर्टपछि अब बाँकी प्रसंग। बाढगंगा नगरपालिकाकी नगर उपप्रमुख रीता कुमारी चौधरीले बाढगंगालाई पूर्ण सरसफाईयुक्त पालिका बनाउन सरकारवालाहरूले हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको छ। आज पूर्ण सरसफाईका लागि प्लास्टिक मुक्त अभियानमा उपभोक्ताहरूलाई झोला वितरण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो। उहाँले पालिकालाई प्लास्टिकबाट मुक्त गराउन प्लास्टिक जन्य झोलालाई निषेध गर्न आग्रह गर्नुभयो।
9: सबै नगरवासीहरूले हामीलाई चाहिँ साथ सहयोग गर्नुपर्छ। यो एक्लै सरकारले गरेर मात्रै हुँदैन, कुनै संस्थाले गरेर मात्रै हुँदैन, आम उपभोक्ता कसै यसमा प्रत्यक्ष रूपमा सहभागिता गरे भने अवश्य पनि हामीले पूर्ण सरसफाई नगरपालिका गर्ने घोषणा गर्न सक्छौँ।
1: खानेपानी महासंघका केन्द्रीय सदस्य विश्व कार्कीले आर्थिक वर्ष 2083-84 भित्र खानेपानी संस्थामा दोहोरो पाइपलाइन विस्तार हुने बताउनुभयो। उहाँले 450 घनमिटरको ओभरहेड ट्याङ्की सहित एउटा आयोजना थप हुने बताउँदै आर्थिक वर्षभित्र टेण्डर हुने प्रतिबद्धता जनाउनुभयो।
0: यस्तै खानेपानी महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहले बालगंगालाई प्लास्टिकजन्य मुक्त गर्न स्वयंबाट शुरूआत गर्नुपर्नेमा जोड़ दिनुभयो। बालगंगा नगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख नवीन पाण्डे, संस्थाका लेखा समिति संयोजक अर्जुन प्रसाद पोखरेल लगायतले फोहोर मैला व्यवस्थापन अहिलेको जल्दो बल्दो समस्या भएको बताउँदै समाधानको रूपमा प्लास्टिक उत्पादन न्यूनीकरण उत्तम विकल्प रहेको बताउनुभयो। संस्थाका अध्यक्ष राजकुमार खाडले यस संस्था समाज स्वास्थ्य र वातावरण सुधार अभियन्ता भएको बताउनुभयो। संस्थाका सहसचिव खिल प्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव बुद्ध शाहीले गर्नुभएको थियो। कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहालमा आयोजित गतिहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पूर्ण सरसफाईका लागि प्लास्टिक मुक्त अभियानमा उपभोक्ताहरूलाई झोला वितरण कार्यक्रम भएको छ। उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो। शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले बजेट सिलिङ निर्धारण गर्दा उडागत आवश्यकता अनुसार पालिकाले नै सिलिङ तयार गर्ने बताउनु भएको छ। शिवराज नगरपालिका वडा नम्बर 8 को विशनपुरमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै उहाँले वडाबाट सञ्चालन हुने आयोजनामा वितरणमुखी कार्यक्रमलाई धेरै हदसम्म नियन्त्रण गरिएको उल्लेख गर्नुभयो।
10: सिलिङ बनाउँदै गर्दा वडाको सिलिङ नगरपालिका निर्धारण गरिदिन्छ, यदि रकम चाहिँ वडाको हो भन्छ, र त्यो वडाको सिलिङ लिएर वडाले वडा अध्यक्षहरू राखेर त्यहाँकै स्थानीयहरूसँग छलफल गरेर बनाउने योजनाहरू भन्छ। तर वडाले बनाउने योजनामा नगरपालिकाले वितरणमुखी कार्यक्रमलाई धेरै बन्देज गरेको छ, जहाँ एकदमै आवश्यक योजनाहरू छन् भने तपाईँहरूले गर्नुहोस् भन्ने कुरामा नगरको स्पष्ट धारणा छ। र अहिले पनि तपाईँहरूले रातो किताब हेर्नुहुन्छ भने वितरणमुखी कार्यक्रम पहिलाको तुलनामा धेरै कम छ।
0: नगरपालिकाले बजेट सिलिङ बनाउँदा उडाको आवश्यकता र प्राथमिकतालाई आधार मानेर सिलिङ निर्धारण गर्छ। अहिले उडाले बनाउने योजनामा वितरणमुखी कार्यक्रमलाई धेरै मात्रामा बन्देज गरेका छौ, विकास निर्माण र दीर्घकालीन योजनामा जोड़ दिएका छौ। नगर प्रमुख थापाले सीमित स्रोत साधनका बावजूद नगरपालिकाले धेरै क्षेत्र समेटेर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले सड़क, बाटोघाटो तथा पूर्वाधार विकासमा स्थानीय सरकारप्रति नागरिकको अपेक्षा धेरै रहेको जिकिर गर्नुभयो।
10: नगरपालिकाले आफ्नो सीमित स्रोत साधनले सबै कुरा हेर्नुपर्ने हुन्छ। हामीले अहिले गुनासो गर्दै गर्दाखेरि यो यस्तो रहेछ, स्थानीय सरकार सड़कमा एउटा कुकुर मर्दादेखि लिएर मान्छेको अन्तिम संस्कार गर्दासम्म बाटोघाटो सबै कुराहरूलाई जोडिने एउटा स्थानीय सरकार रहेछ। अपेक्षा सबैभन्दा ठूलो अपेक्षा गर्ने सरकार नै स्थानीय सरकार हो।
0: स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। सीमित स्रोत साधन भए पनि सड़क, बाटोघाटो, शिक्षा, स्वास्थ्य लगायत धेरै विषय समेटेर काम गर्नुपर्ने अवस्था छ। जनताको अपेक्षा पनि स्थानीय सरकारसँग धेरै छ। सार्वजनिक सुनवाईका क्रममा स्थानीयले उठाएका प्रश्नको जवाब दिँदै नगर प्रमुख थापाले शिक्षा क्षेत्रमा शिवराज नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले नेपालका स्थानीय तहमध्ये शिवराज नगरपालिका शिक्षामा धेरै बजेट विनियोजन गरेको दावी गर्नुभयो।
10: अहिले नेपालकै सबैभन्दा नेपालमै रहेका नगरपालिकाहरू मध्येमा सबैभन्दा बढी बजेट विनियोजन गर्ने शिक्षामा एउटा शिवराज नगरपालिका मात्रै हो। तपाईँले सर्जन हेर्न सक्नुहुन्छ, नेपाल राज्यभरिमै सबै स्थानीय तहमा नगरपालिका कुरा गर्ने भने शिवराज नगरपालिका मात्रै हो तपाईँको निशुल्क शिक्षा कार्यान्वयन गर्ने।
0: शिक्षा क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं। नेपालका स्थानीय तहमध्ये पनि शिवराज नगरपालिकाले शिक्षामा धेरै बजेट विनियोजन गरेको छ। शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको भविष्य सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध छ।
1: कपिलवस्तुको आरौराकोट नजिकै कनकमुनि बुद्धको प्रतिमा सहितको बगैंचा अल्पत्र अवस्थामा रहेको छ। कनकमुनि बुद्धको प्रतिमा सहितको बगैंचा संरक्षण नहुँदा अल्पत्र अवस्थामा रहेको छ। कनकमुनि बुद्धको जन्मस्थल निकालीकोटबाट करिब 1.5 किलोमिटर पूर्वमा उक्त मूर्ति निर्माण गरी अनावरण गरिएको थियो। बुद्ध स्थल तीर्थाटनका लागि नेपाल आउनुभएका भारतीय सम्राट अशोकले लुम्बिनीपछि निगृहवाको पनि तीर्थाटन गर्नुभएको थियो। तीर्थाटनमा आउनुभएका सम्राट अशोकले नै आफूले भ्रमण गरेको चिनो स्वरूप लुम्बिनी र कपिलवस्तुमा स्तम्भ बनाएर ठडाउनु भएको थियो, जुन स्तम्भलाई अशोक स्तम्भको नामले विश्वभरका बौद्ध अनुयायीले चिन्ने गर्छन्। तर गौतम बुद्ध भन्दा पनि पहिलेका बुद्धले शासन गरेका प्राचीन नगरको प्रचार प्रसार र संरक्षण हुन नसक्दा यी स्थल ओझेलमा परेको भन्दै बुद्ध प्रतिमा निर्माण गरिएको हो। 90,06,799 रूपियाँको लागतमा कनकमुनि बुद्धको मूर्ति सहितको बगैंचा निर्माण गरिएको थियो। डिभिजन वन कार्यालय कपिलवस्तु र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मूर्ति र बगैंचा निर्माण गरिएको हो। स्थानीय राधेश्याम बराईका अनुसार कनकमुनि बुद्धको प्रतिमा निर्माण गर्नु राम्रो काम भए पनि अहिले त्यसको संरक्षणको जिम्मा कसैले नलिएपछि अल्पत्र परेको बताउनुभयो। कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको अभावमा रहेको उहाँले बताउनुभयो। कपिलवस्तु नगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष रामगोपाल यादवका अनुसार वडासँग त्यसको विकासका लागि पर्याप्त बजेट नभएकाले संघ प्रदेश र लुम्बिनी विकास कोषले विशेष चासो दिनुपर्ने बताउनुभयो। लुम्बिनी विकास कोष कपिलवस्तुका प्रमुख माधव प्रसाद आचार्यका अनुसार प्रतिमा सहितको बगैंचा प्रदेश सरकार र वन कार्यालयको स्वामित्वमा रहेकाले कोषले त्यसको विकासका लागि केही गर्न नसक्ने बताउनुभयो। खाली बगैंचा र प्रतिमा निर्माण गरेर भएन, प्राचीन कपिलवस्तु नगरी शाक्यमुनि बुद्धले 29 वर्ष जीवन बिताएको स्थल हो। यहाँ बुद्धका पिता राजा सुदुधनले राज्य गरेको क्षेत्र रहेकाले कपिलवस्तुलाई पुरातात्विक ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्रका रूपमा लिइन्छ।
0: सर्पले डसेका बिरामीलाई समयमै उद्धार गरी अस्पतालसम्म पुर्याएर उपचारमा सहजीकरण गरेको भन्दै शिवराज नगरपालिकाले रामु सुनार, दीपक सुनार र भोजबहादुर सुनारलाई सम्मान गरेको छ। शिवराज नगरपालिकाको क्षेत्रभित्र तत्काल उद्धारको आवश्यकता परेका नागरिकलाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याई मानवीय जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नगर कार्यपालिका परिवारको तर्फबाट सम्मान पत्र प्रदान गरिएको हो। नगरपालिकाले सम्मानसँगै उद्धार कार्यमा परेको हुने सवारी साधनका लागि पेट्रोल समेत उपलब्ध गराएको नगर प्रमुख अजय थापाले जानकारी दिनुभएको छ। नगरपालिकाले सर्पदंशका घटनामा तत्काल उद्धार र शीघ्र उपचार पहुँच अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता मानवीय तथा परोपकारजन्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
1: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षण पेशामा लागेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीका एक शिक्षक विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 2 निवासी कृष्ण बहादुर खन्नाहाले झुट्टा प्रमाणपत्रका आधारमा शिक्षकको अहोदा र सुविधा लिएको पाइएको भन्ने आयोगले आज आरोप पत्र दायर गरेको हो। खन्नाहाले श्री भवानी माध्यमिक विद्यालय नवलपरासीमा 2059 मंसिर 1 गतेदेखि अस्थायी र 2075 चैत्र 29 गतेदेखि सोही विद्यालयमा प्राथमिक तहको स्थायी शिक्षकको रूपमा नियुक्ति लिनुभएको थियो। अनुसन्धानका क्रममा उहाँले भारतको नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन कोहिमाबाट जारी भएको भनिएको नक्कली प्रवेश पत्र लब्धाङ्क पत्र र माइग्रेशन सर्टिफिकेट पेश गरेको पाइएको अख्तियारले जनाएको छ। हाल उहाँ मणिसंघ माध्यमिक विद्यालय विनय त्रिवेणीमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा कार्यरत रहनु भएको थियो। नक्कली शैक्षिक योग्यताका आधारमा ओहदा लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको जिकिर गर्दै अख्तियारले उहाँलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिम कैद र जरिवानाको सजाय मागवादी गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभएको छ।
0: दाङको तुलसीपुरमा एक किशोरीलाई तीनजनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। केही समयदेखि प्रेम सम्बन्धमा रहेका युवकले प्रेमिकालाई बोलाएर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। एकजना फरार रहेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका 10 बनगाउँ निवासी 24 वर्षीय ओम चौधरी र 22 वर्षीय सुमन भन्ने राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरीकारले दाङले जनाएको छ। फरार रहेका युवकको नाम भने प्रहरीले गोप्य राखेको छ। जेठ 5 गते राति 9 बजे प्रेमी भनिएका ओम थारूले चौधरीले 19 वर्षीय किशोरीलाई बोलाएर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि भोलिपल्ट प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यलाई तीव्रता दिएको छ। आज ललितपुरको सानोपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन साथै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ। महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता र महामन्त्री गगन कुमार थापाको उपस्थितिमा बसेको बैठकले कोशी प्रदेशमा डाक्टर डिला संग्रौला, मधेसमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा मुक्ता कुमारी यादवलाई अनुगमनको जिम्मेवारी तोकेको छ। त्यसै गरी लुम्बिनी प्रदेशको कमाण्ड अमर सिंह पुन, कर्णालीको जानकी सिंह र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी उदय शमशेर राणालाई दिएको छ। तोकिएका प्रतिनिधिहरूले प्रदेशका सबै संगठनात्मक संरचनाहरूको प्रयोग गरी सदस्यता अध्यावधि कार्यको प्रभावकारी अनुगमन गर्नेछन्। बैठकले नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने अन्तिम समय सीमा जेठ 21 गतेसम्मका लागि तय गरेको छ।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले रूपन्देहीका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। जिल्लाका 8 स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको र बाँकी पालिकामा पनि केन्द्रले तोकेको समय सीमाभित्र अधिवेशन सम्पन्न हुने रासोपा रूपन्देहीका सभापति डाक्टर बद्री शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार नेतृत्व चयन भएका 8 नगरमध्ये 5 सर्वसम्मत र 3 स्थानीय तहमा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको बुटोल, गैडहवा र तिलोतमा नगरपालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो भने अन्य पालिकामा सहमतिमै नेतृत्व टुंगिएको शर्माले बताउनु भएको छ।
1: सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमी केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र पनि स्वीकृत गरिएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरेको छ।
0: यदि खबरसँगै हामी साँझ सात बजेको बुद्ध खबरको अन्त्यमा छ, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
1: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत एक पालिका एक अर्गानिक रैथाने वाली उत्पादनको अवलम्बन गर्ने सरकारको नीति।
0: बाणगंगा नगरपालिकालाई प्लास्टिकबाट मुक्त गराउन प्लास्टिक जन्य झोलालाई निषेध गर्नुपर्ने नगर उपप्रमुख चौधरीको कथन। पुनः सरसफाई युक्त पालिका बनाउन सरकारवालाहरूले हातेमालो गर्नुपर्नेमा जोड़।
1: 90 लाख लागतमा बनेको कनकमुनि बुद्ध बगैंचा व्यवहारिसे संरक्षणका लागि संघ प्रदेशसँग स्थानीयको आग्रह।
0: झुट्ठा शैक्षिक प्रमाण पत्रका आधारमा शिक्षक नियुक्ति अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।
1: तुल्सीपुरमा सामूहिक बलात्कार आरोपमा दुईजना पक्राउ, थप अनुसन्धान जारी।
0: र सरकारले तोक्यो धान बालीको न्यूनतम समर्थन मूल्य। हवस्त, एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.budhawaz.com, हाम्रो पात्र र बुधावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ सात बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुधावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै सोबार स्मृति विदा हुन्छौ। नमस्कार।
11: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
12: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने
11: क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं

0: अनुकूल वस्तुमा तीन वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
3: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौ, कतै घरेलु देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलिफ नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएमको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएमको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने। सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दसबाल शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढाउने।
0: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
2: आर्थिक वर्ष 2083-84 वर्षे धानबालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने।
0: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा। राति पूर्वतिर सर्दै जाने
3: ती बागमती गण्डकी प्रदेशको ती स्थानहरूमा त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ निर्गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नु हुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र

0: वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3,660 रूपियाँ र मध्यम धानको 3,860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3,660 प्रति क्विन्टल र मध्यम धानको रू 3,860 प्रति क्विन्टल तोक्ने भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने, अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने, नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
1: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङजा, तनहु र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघ गर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेश पनि पहाड़ी भूभागको एक स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी, बागमती, गण्डकी प्रदेशको चाहिँ केही स्थानहरूमा, त्यसको साथसाथै यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
1: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको स्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल कुनै देशमा भ्रमण नहुने बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्य योजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, शुरूमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ।
4: प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन। आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
1: कानून न्याय तथा मानवाधिकार समितिले काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दासबास शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन, ज्येष्ठ नागरिक बालबालिका, महिला, सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाएक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई, सुकुम्बासी तथा अव्यवस्थित बस्यवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
1: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनु पर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। ताजा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
0: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा।
6: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
0: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल, भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
12: सरलाई हरियोनका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
13: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा। ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात ल्याइदिएपछि किसानलाई छानी किसानको हितमा पनि हुने, उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
12: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000-3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेश उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000-2,00,000 मेट्रिक टन सम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनु भएका किसान राजकिशोर यादव,
14: नयाँ जात र पुरानो जातमा यो फराकिलो अहिले मिलको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिट भन्दा मोचा 4 फिटमा गयो, 4 फिट भन्दा मैले 8-8.5 फिटमा यसपालि गएछ, अनि त्यसमा 12 महिना त्यो डबल आमदनी, दोहोरो आमदनी 12 महिना त्यसको बालीको आमदनी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
12: भन्नाले
14: अब पहिला कठाको 25 क्विन्टल 30 क्विन्टलको एभरेज थियो, अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
12: सर्लाहीको हरियोन स्थित इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो, त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
15: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800 देखि लिएर 1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
12: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दु शङ्कर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30 देखि 35वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्। साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
14: तीन साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरन पहिलो साल हेर्छ, त्यसपछि कुटी हेर्छ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएको छ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेत खायो। अहिले चाहिँ हामीले तीनटा जात फेरि नयाँ ल्याएका छौँ।
12: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले बाराको सिमरामा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
16: अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: लाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ्दो, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। करिब चार वर्ष बित्न लाग्दा पनि जाजरकोट भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्। त्यो कार्य निकै ढिलो भइरहेको छ। अधिकांश पीड़ित अझै अस्थायी टहरामै बस्न बाध्य छन्। अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्याङ्कन र दुर्गम भूगोलका कारण पुननिर्माण निकै सुस्त बनेको हो। तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन। हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं।
16: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फरछोट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ।
1: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको, छुट्टिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको थियो।
16: यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तिनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बेहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ।
1: त्यो चाहिँ बाढी पहिरोको
16: भूकम्पको
1: चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र संघीय सरकार
17: सरकारले काम पनि गर्यो. अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो. तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई प्रक्रियागत ढिलाइ सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन. त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू छ त्यसलाई
18: यहाँले भनेको जाजरकोटको केसमा छ. अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ. अब तुरन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माणै पनि भने. अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
17: ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
18: होइन. अहिले त्यो सेटल लगभग भइसक्यो. जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ. अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ.
17: कति समय लाग्छ होला अब लगभग यति महिना यति दिन यति रात भन्ने
18: होइन. अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो. जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन. र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ. अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू. अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन.
17: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो. त्यसमध्ये केही घटे केही बढे अथवा के छ
18: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लाभग्राही जुन कायम भएको छ केही घटेका छन् भने अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन.
17: उजुरी भन्नाले कस्तो खालको
18: उजुरी? भनेको मैले यहाँ भने नि म पर्नुपर्ने परिन होइन, म पर्नुपर्ने परिन भन्ने खालको कोहीको भने कोहीको चाहिँ यो नक्कली हो ऊ पर्नु पर्थेन उसको पर्यो भनेर अर्कोले गर्ने र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ. त्यो त्यसको
17: खासै ठुलो विवाद भएन तर
18: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको यो विशेष स्पष्ट रूपमा छानबिन गरेर लाभग्राही कायम हुनुपर्ने हो.
17: फिल्डमा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ.
18: फिल्डमा गएर हेर्ने पहिला मुसुल्का उठाएका पनि होला प्रहरी आफैले पनि होइन. त्यहाँ छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै कहिलेकाहरूमा त.
17: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
18: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु मैले होइन जति पनि त लाग्दैन. अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन.
17: बजेटको कुनै समस्या हुने?
18: बजेटको होइन, बजेट मैले यहाँलाई भनिसके. हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँले हेर्नुभयो हुन्छ. तलैबाट नआइकन त हामीले कहाँ गर्ने? त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो, सुन्ने श्रोताहरूले पनि होइन बुझ्नु पर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भने.
17: अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ. तपाईँहरूले पालिका स्थानीय तहबाट आएन भन्नु
18: प्रमाण चाहियो नि त. मुखले बोलेर भए प्रमाणले हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त. हाम्रो त पोर्टलमा आउँछ सबै. पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो. अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन. यो कहाँ इस्यु छ होइन? मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ. अघि हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरेन. तर मैले अघि यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ. स्रोत साधन पनि छैन, प्राविधिक जनशक्ति पनि हुनुहुन्न, अब फिनान्सियल रिसोर्स पनि कम छ भने पालि यस्ता सिडो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन. तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउँ सक्कली पीडितले पाउन् भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर
17: वास्तविक प्रभावित भए पनि
18: पुगुन् भन्ने नै. त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो, त्यो राख्नु पनि पर्छ. अब अहिले
17: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौं वर्षसम्म पनि बित्छ. त्यो त अलिकति चिन्ताको विषय हो. अब त्यो समन्वय कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौ. अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने लागिसक्यो होइन, के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्छ?
18: अब मनसुन पूर्व तयारी तथा प्रतिकार हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ. केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ. त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने 2,00,000 बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5,100 घर दुरीहरू प्रभावित हुने देखिया छ. र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ. यसलाई लुम्बिनी प्रदेश कोशी कर्णाली कोशी प्रदेशहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ. र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ। र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपद सम्बद्ध निकायहरू जति छौँ, जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरे हुन्छ, त्यो त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने, त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरी नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ। र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने, सजग हुने, विपद संवेदनशील हुन पनि अनुरोध छ।
0: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित पानी परिरहेको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ। सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ। र नेपाल क्रिकेट संज्ञानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न।
1: युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसिस्ट
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला साँझको 8 बज्यो।
4: अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्योसँग केही पनि सम्बन्ध छैन,
5: तर न्यानो हुने भन्ने कुरा परिणाममा हेर्नुपर्छ। भारतीय जनता पार्टीले राष्ट्रको पार्टीसँग सहयोग कार्य गरेर जान चाहेको यो एउटा सन्देश हो, एउटा संकेत हो।
6: देउबा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, अध्यादेश विरूद्ध पेश भएको रिट दर्ताको विवाद संवैधानिक इजलासमा पेश हुने, सरकारले सहकारी बेतिथी जाँचबुझ आएको प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य निर्धारण, दुग्ध किसानलाई राहत, दैनिक 1 करोड़ रूपियाँ भुक्तानी शुरू। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: ऑफर पाउनुहोस् हरेक 15 दिनमा क्रम्पटनको मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर गत चैत 13 गते प्रधानमन्त्री नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका नेता बालेन्द्र शाहले मौन सत्ता चलाइरहनु भएको छ प्रधानमन्त्री बालेनले विगतका सरकारका परम्परा तोड्दै नयाँ मानक स्थापित गर्ने प्रयास भने नबोली नबोली गरिरहनु भएको छ नेपाल स्थित विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्नुभएका प्रधानमन्त्री बालेनले भोलि युरोपेली संघ ईयूमा आबद्ध देशका गैरावासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै हुनुहुन्छ यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो कूटनैतिक वृत्तमा यसलाई प्रधानमन्त्री बालेनले परम्परागत शैली भन्दा फरक ढंगले बहुपक्षीय सम्वाद मार्फत सम्बन्ध विस्तार गर्न खोजेको संकेतका रूपमा समेत हेरिएको छ विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूसँग एक्लै एक्लै भेट्ने परम्परा बालेनले तोड्नु भएको छ अझ विगतमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै भारतको आशीर्वाद लिन दौड़ने परम्परालाई पनि बालेनले मौन बसेरै अस्वीकार गर्नुभएको छ प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण कुन देशबाट शुरू हुन्छ भन्ने कुनै टुंगो छैन सरकारका प्रवक्ता सस्मित पोखरेलले उपयुक्त समयमा प्रधानमन्त्रीको विदेश भ्रमण हुने बताउनु भएको छ सरकारको 100 दिन अर्थात हनीमून अवधिसम्म भने विदेश भ्रमण नहुने उहाँले बताउनुभयो
3: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन अहिले विदेश काहीँ पनि गइराख्नु भएको छैन अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ सुरुमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन
2: तर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भने जेठ 18 गतेदेखि भारत भ्रमणमा जान लाग्नु भएको छ जुन भ्रमणमा प्रधानमन्त्री बालेनको कुनै सम्बन्ध नरहेको सरकारले नै प्रष्टीकरण दिएको छ लामिछाने जेठ 18 गते भारत गएर 20 गते फर्कने कार्यक्रम छ लामिछानेको भ्रमणलाई लिएर दुई देशको सरकार सरकारबीच हुनुपर्ने सम्बन्ध राजनैतिक दलसँग नलागेको टिप्पणी भएका छन् सत्ता संचालन र पार्टीगत कूटनैतिक सक्रियता बीच फरक सन्देश गएको भन्दै राजनैतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाले बालेन शाह नेतृत्वको सरकारले भारत र चीनसँग राम्रो सम्बन्ध राख्न सक्नुपर्ने बताउनु भएको छ
4: मलाई थाहा छ बालेन शाहको नेतृत्व सरकारले कूटनीतिक रूपमा जसरी भारतसँग चीनसँग राम्रो सम्बन्ध राखेर जानुपर्छ आजको आवश्यकता हो तर राष्ट्रिय जनता पार्टीको सभापति रविजी नयाँ दिल्ली जाँदै हुनुहुन्छ रविजीको भार भ्रमण उपलब्धिमूलक र फलदायी हुन्छ किन भन्दाखेरि भारतीय जनता पार्टीले राष्ट्रिय जनता पार्टीसँग सहकार्य गरेर जान चाहेको यो एउटा सन्देश हो एउटा संकेत हो यो सकारात्मक कुरा हो त्यसतिर पनि हामीले ध्यान दिनुपर्छ मित्र राष्ट्रको सम्बन्ध राम्रो बनाउनुपर्छ
2: नेपालले आफ्नो भू राजनैतिक अवस्थालाई ध्यानमा राख्दै दुवै छिमेकीसँग सन्तुलित र व्यावहारिक सम्बन्ध कायम गर्नुपर्ने धारणा पनि व्यक्त भएका छन् फागुन 21 निर्वाचनपछि प्रतिनिधि सभामा झन्नै द्वितीयको बहुमत प्राप्त गरेको रासोपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्ति पठाएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई बधाई सन्देश पठाउँदै भारत भ्रमणको निम्ति दिनुभएको थियो तर प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन कूटनीतिक मामिलामा प्रधानमन्त्रीको औपचारिक भ्रमणलाई विशेष महत्वका साथ हेरिने गरिए पनि त्यसअघि सत्तारूढ़ दलका सभापति लामिछानेको भारत भ्रमण हुनुलाई धेरैले अर्थपूर्ण रूपमा विश्लेषण गरिरहेको पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका डाक्टर भीम रावलले रासोपा सभापति लामिछानेको भारत भ्रमण बुझि नसक्नुको रहेको बताउनु भएको छ
5: यो कुरा पनि बुझिन सक्नुहुन्छ कुनै पनि देश बलियो हुनुको लागि त्यसका औपचारिक निकायहरू संस्थागत रूपमा सक्रिय हुनुपर्छ जस्तो हाम्रो देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउने हो भने सबभन्दा पहिले हाम्रो परराष्ट्र मन्त्रालय सुदृढ हुनुपर्छ, हाम्रा राजदूतावासहरू बलियो हुनुपर्छ, हाम्रा राजदूतावास राजदूत हाम्रो परराष्ट्र मन्त्रालयले त्यसमा काम गर्नुपर्छ। जस्तो भन्नुहोस् कतिपय विषय पहिले नै सबै खुला भइहाल्दैन, आन्तरिक रूपमा कुटनीतिक स्तरमा ती छलफल हुन्छ, त्यहाँ समझदारी एउटा मोटामोटी एकै अर्कालाई बुझ्ने सम्झने प्रयासहरू पनि हुन्छ। अब त्यो प्रयासमा नजाने सरकारका सम्बन्धित औपचारिक निकायहरूले के गरेका छ त्यसको अत्तोपत्तो नहुने, अब भरभर कलिवर्ती भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति यसले के संकेत गर्छ भन्दाखेरि रवि लामी छैजीले भारतमा के गरेर आउनुहुन्छ कसो गरेर आउनुहुन्छ त्यो उहाँले नै भन्नु होला, पछि थाहा होला, अहिले नै म पूर्वानुमान गर्न चाहन्न। तर अहिलेसम्म गरेका यस्ता प्रकारका भ्रमण राज्यका औपचारिक निकायहरू कुटनीतिक निकायहरू र तिनीहरूले चाहिँ केही पनि नगर्ने या गरेको थाहा नहुने जनतालाई अनि अनौपचारिक निकायहरू र खास गरी राजनीतिक तहका जसको जोसँग सम्बन्ध राम्रो छ उनीहरूले चोचो मोचो मिलाएर अनि चाहिँ अनेक प्रकारका क्रियाकलाप गर्ने र ती क्रियाकलापका परिणामहरू राष्ट्र हितको विपरीत हुन् अहिलेसम्मको यो चितो अनुभव हो।
2: त्यही परराष्ट्र मन्त्रालय एवं सरकारी अधिकारीको सहभागिता बिना हुन लागेको सत्तारूढ़ दलका सभापति रवि लामिछानेको भारत भ्रमणलाई चोचो मोचो मिलाउने तरिकाका रूपमा समेत हेरिएको छ। कूटनीतिकी कुर्सीको खेल भन्ने टिप्पणी समेत भएका छन्। दुई देशको सम्बन्ध सुधार गर्ने भन्दा पनि राजनैतिक भविष्य सुधार गर्ने हिसाबले हुन लागेको लामिछानेको भारत भ्रमणको सरकारसँग भने कुनै साइनो छैन। विगतका पुराना दलहरूले सत्ता र शक्तिका लागि दिल्ली दरबारको आशीर्वाद खोज्थे, अहिले राष्ट्रपतिका सभापति लामिछानेको भारत भ्रमण पनि त्यसकै पुनरावृत्तिको रूप त होइन? पूर्व परराष्ट्र मन्त्री रावलले प्रश्न गर्नु भएको छ।
5: भारतसँग त धेरै डुबानदेखि अनेक समस्याहरू पटक पटक उठेर कैयौं कुराहरू ती थाकिरहेका छन्। हुँदाहुँदा 1950 सन्धि पुनरावर्तन गर्ने भन्ने मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भारत भ्रमण हुँदा गरेको सहमति समेत जसलाई बाबुराम भट्टराई र छिपी ओलीजीले ध्वस्त गर्नुभयो त्यो पनि थाकिन्छ। अनि यस्ता कुराहरूमा अनि सरकारका निकायले काम नगर्ने, संस्थागत निकायले के गर्ने थाहा नहुने, अनि अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिजी गएर अनि भारतमा गएर कुराकानी गर्ने, अब यो पनि के हो त? पहिले नेपाल र भारतको सम्बन्धमा पहिलेदेखि सोझो प्रत्यक्ष राम्रो तरिकाले कूटनीतिक माध्यमबाट देशलाई बलियो हुने गरी नगरेर खेल खेलेर अगाडि बढाउने जुन पहिलेको चरित्र थियो कतै त्यसकै पुनरावृत्ति त होइन भन्ने कुराको यो एउटा संकेत जस्तो देखिएको छ। यद्यपि म अहिले नै निष्कर्ष निकाल्न चाहन्न, परिणाम हेर्छु, परिणाम सबैले हेर्नुपर्छ, मैले मात्र होइन। त्यस कारणले गर्दा अब यस्तो खालको यो कूटनीतिमै नेपाल जस्तो एउटा संवेदनशील राजनीतिक अवस्थामा रहेको देशको लागि यो उचित बाटो होइन।
2: राजनैतिक दलका नेताहरूको विदेश भ्रमणले सरकारको आधिकारिक कूटनीतिक धारणा प्रतिनिधित्व गर्छ कि गर्दैन भन्ने विषयमा समेत बहस शुरू भएको छ। नेपालको कूटनीति पञ्चशीलमा आधारित छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी देशसँग सम्बन्ध राख्नुपर्नेमा सत्ता र शक्तिका लागि मात्र सम्बन्ध सुदृढ़ गर्ने गरिएको विगतको अनुभव छ। सीमा विवाद, व्यापार घाटा, सुरक्षा, पारवहन, ऊर्जा सहकार्य तथा आपसी विश्वासका विषयमा दुई देशबीच फलदायी वार्ता हुनुपर्ने रावल बताउनुहुन्छ।
5: अहिलेको वर्तमान सरकारको सम्बन्ध चाहे भारतसँग होस्, चीनसँग होस्, अमेरिका जसकै देशहरूसँग सम्बन्ध होस्, ती देशहरूसँग हाम्रा विगतमा राजनीतिक, आर्थिक, सुरक्षा, व्यापार, जे जे विषय छन् सिमाना, ती विषयहरूमा यो सरकार प्रवेश गरेका अवस्थामा अर्थात् यो सरकारले ती सम्बन्धित देशहरूसँग वार्ता गरेको अवस्थामा त्यहाँ फलदायी कुरा हुन्छ, दुई देशको बीचमा सहभागी हुन्छ, नेपाल र ती सम्बन्धित देशहरूको पनि राष्ट्रिय हित ध्यानमा राखेर दुवै पक्षको हित एउटा सार्वभौम समानताको आधारमा अगाडि जान्छ भने त्यति बेला हामीले न्यायमा भएको या अझ कहिलेकाहीँ शब्द प्रयोग गर्छ नयाँ उचाइमा पुग्यो जनतालाई झुक्याउनुको लागि। केपी ओलीको सरकार प्रधानमन्त्री भएर खुब प्रयोग गर्थ्यो त्यो शब्द क्या, अनि केपी ओली जनतालाई नयाँ उचाइ त्यो का उचाइ हो त्यसको कुनै अर्थतत्व थियो हो। त्यसै गरेर अब भारतसँग हुने विभिन्न विषयमा व्यापारदेखि लगाएर जुन व्यापार घाटा छ यत्रो ठुलो, या चीनसँग हुने अरू देशसँग जुन निर्माणात्मक कतिपय आयोजना माथिल्लो प्रणाली भन्नुहोस् यत्रो हाम्रो राष्ट्रलाई डुबाउने गरेको थियो व्यापार त्यो विकास आयोजना सम्झौता विपरीत सरकारहरूले पटक पटकका प्रधानमन्त्रीले काम गरेका छन्। त्यो साँच्चीकै भन्ने हो भने हाम्रो अदालतमा त्यो मुद्दा चलाउने हो भने लिनेहरूले राष्ट्रिय हितमा आघात पुगेको भनेर मुद्दा चल्न सक्थ्यो होला, तर यो चल्दैन त्यो थाहा छ। यो चिसो र न्यानो हुने भन्ने कुरा परिणाममा हेर्नुपर्छ।
2: नेपालले भारत र चीन दुवैसँग समान दूरी र समान सम्मानको नीति अवलम्बन गर्दै राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र आर्थिक हितलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध विस्तार गर्नुपर्ने आवाज समेत उठिरहेका छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
6: सरकारले बर्खेधानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष 83-84 बर्खेधान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3860 रूपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यसै सरकारले सहकारीमा भएको व्यतिथि जाँचबुझ आएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त हुनु भएको छ। सार्वजनिक लेखा समितिले उच्च बेरोजु रहेका मन्त्रालयका पदाधिकारीसँग बेरोजु न्यूनीकरण र फर्सदको अवस्थाबारे समीक्षा गरेको छ। बैठकमा शिक्षा स्वास्थ्य र पर्यटन मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको बेरोजु विवरण प्रस्तुत गर्दै समस्याहरू औंलाउनु भएको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयको बेरोजु सबैभन्दा बढ़ी देखिएको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले उहाँहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। गत वैशाख 18 गते अध्यादेश अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्नेछन्। तर विशेष अदालतको साटो काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जी आधारमा उहाँहरूलाई पक्राउ नगर्नु नगराउनु पनि अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतले अध्यादेश विरूद्ध पेश भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भनी संवैधानिक इजलासले नै टुंगाउनुपर्ने आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्क्यूल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। सामान्यतया अदालत प्रशासनले दरफिट गरेका निवेदन एक न्यायाधीशको इजलासले सुनवाई गरेर टुंग्याउने गर्थ्यो। सरकारले सार्वजनिक सेवालाई नागरिकको घर दैलोमा पुर्याउने उद्देश्यले शुरू गरेको सरकारी कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी सवारी चालक अनुमति पत्र लाइसेन्स र शैक्षिक प्रमाणपत्र लगायतका महत्वपूर्ण कागजात घरमै पुर्याउने कार्य गरिरहेको जनाएको छ। दुग्ध विकास संस्थान डीडीसीले किसानलाई दिनुपर्ने दूधको बकेउता रकम भुक्तानी गर्न थालेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार हाल दैनिक रूपमा 1 करोड़ रूपियाँ किसानको खातामा पठाइएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बकेउता मध्ये हालसम्म 12 करोड़ रूपियाँ भुक्तानी भइसकेको छ। देशभर पछिल्ला दिनमा तापक्रम बढ़दो रूपमा रहेको छ। बिहानैदेखि चर्को घाम लाग्ने र दिउँसो तातो हावा चल्न थालेपछि तराईको जनजीवन प्रभावित बनिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसून सक्रिय हुनु अघि लामो समयसम्म वर्षा नहुनु र आकाश खुल्ला रहनुका कारण तापक्रम उच्च बनिरहेको छ। हाल काठमाण्डु उपत्यकाको तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ भने तराईका जिल्लामा तापक्रम 40 डिग्री पुगेको छ। नेपालगंज जनकपुर विराटनगर भैरहवा र धनगढ़ी लगायतका क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ। मौसमविदका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले केही दिन अझै तापक्रम बढ़न सक्ने देखिएको छ। चालू आर्थिक वर्षमा स्वदेशी उद्योग दर्तामा सुधार देखिएको छ। उद्योग विभागका अनुसार यो वर्ष आर्थिकको हालसम्म 654 उद्योग दर्ता भएका छन्। गत वर्षभरि 700 उद्योग दर्ता भएकामा यस वर्ष सो संख्या पुग्ने क्रममा रहेको छ। विभागको तथ्याङ्क अनुसार नयाँ दर्ता भएका उद्योगमा 4 खर्ब 47 अर्ब 45 करोड़ रूपियाँ लगानीको प्रस्ताव गरिएको छ। यो सँगै हालसम्म दर्ता भएका उद्योगको संख्या 11,010 पुगेको छ। र कंगोको पूर्वी भागमा इबोला भाइरसको संक्रमण फैलिँदै गएको छ। कंगोको संचार मन्त्रालयका अनुसार हालसम्म इबोलाका कारण 904 जना संक्रमित भएका छन्। 119 जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढ़ी प्रभावित इटुरी प्रान्तमा देखिएको प्रकोप बुन्डी कोभियो नामक खतरनाक स्ट्रेनका कारण भएको हो। यस स्ट्रेन विरूद्ध हालसम्म कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध नभएकाले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले समेत चिन्ता व्यक्त गरेको छ।

0: यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
4: नेपाली नेटवर्कमा आज
5: दशकौंसम्म राज्य सत्तालाई आफ्नो पुर्ख्यौली वीरता सम्झेर ब्रह्मलूट मचाउने पुराना राजनीतिक दलहरूको पापको घडा अब भरिएको छ। सिंहदरबारको साँचो जबदेखि प्रधानमन्त्री बालेन्द्र शाह बालेनको हातमा पुगेको छ, तबदेखि पुराना दलहरूले स्टेटिङमा गाडेका, लुकाएका र निर्दोषलाई फसाएका, थुपारेका एक एक भ्रष्टाचारका काला फाइलहरू धमाधम खुल्न थालेका छन्। विगतमा सत्ताको चरम दुरूपयोग गर्दै कसरी निर्दोष राष्ट्र सेवक कर्मचारीलाई फसाइन्थ्यो र असली अपराधीलाई राज्यकै संरक्षणमा जोगाइन्थ्यो भन्ने कुराको ज्वलन्त र कहाली लाग्दो उदाहरण यातायात व्यवस्था कार्यालयको लाइसेन्स काण्ड बनेको छ। यो काण्ड अब केवल एउटा पुरानो मुद्दा रहेन, यो त बालेन सरकारले पुराना राजनीतिक दलहरूको कुशासन, भ्रष्टाचार र रातावादको जरा भत्काउन शुरू गरेको निर्मम शल्यक्रियाको पहिलो कड़ी बनेको छ। गत पुष 26 गते विशेष अदालतले यातायात कार्यालयका 32 कर्मचारीलाई दिएको सफाईले पुराना दलहरूले अख्तियार जस्तो संवैधानिक निकायलाई कसरी आफ्नो गोठालो र हतियार बनाएका थिए भन्ने तथ्यलाई नाङ्गुझार पारेको छ। 3 वर्ष अघि यातायात कार्यालयका 38 कर्मचारीमाथि लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको भन्दै रातारात मुद्दा चलाइएको थियो, तर अदालतको फैसलाले 6 मात्र दोषी ठहर गर्दै बाँकी 32 निर्दोष साबित गरिदियो। ती 32 निर्दोष कर्मचारीले 3 वर्षसम्म जुन अकल्पनीय मानसिक यातना, सामाजिक तिरस्कार र पारिवारिक बिछोड भोगे त्यसको सम्पूर्ण जिम्मा हिजोका तीनै भ्रष्ट शासकहरूले लिनुपर्छ जसले सत्ताको मातमा न्यायको घाँटी निमुठेका थिए। सेवाग्राहीले तिरेको राजस्वको रसिद कार्यालयमा नभेटिएको भन्ने अत्यन्तै हास्यास्पद, कपोकल्पित र लहरी आरोपमा उनीहरूको सिंगो करियरमाथि सांघातिक हमला गरियो, जबकि त्यति बेला यातायात कार्यालयमा भर्खरै अनलाइन प्रणाली शुरू भइसकेको थियो र कम्प्युटरमा सबै सेवाग्राहीले दस्तूर बुझाएको अभिलेख सुरक्षित थियो। तर पुराना नेताहरूको चाकडीमा रमाउने तत्कालीन अख्तियारका पदाधिकारीहरूलाई सत्य तथ्यको खोजी गर्नुभन्दा पनि जसरी पनि धेरै मुद्दा दायर गरेर आफ्नो कार्यकालको रेकर्ड राख्ने भोक थियो। त्यही भोक र पुराना राजनीतिक दलहरूको निर्देशनको शिकार निरीह र तल्लो तहका कर्मचारी बन्न पुगे। जम्मा 100 रूपियाँ जरिमानाको माग दावी लिएर 12 भ्रष्टाचार मुद्दा चलाउने तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगको त्यो नियत कति भयानक र पूर्वाग्रही थियो भन्ने कुरा सिंहदरबारका कुना काप्चामा भेटिएका ती पीड़ित कर्मचारीका मलिन अनुहारमा प्रष्ट देखिन्छ। गर्दै नगरेको भ्रष्टाचारको झुटो आरोप खेपेर 3 वर्षसम्म आफ्नै आफन्त र नातेदारसँग लुकेर हिँड्न बाध्य पारिएका ती कर्मचारीहरू आज सफाई पाएर पनि निर्धक्कसँग काममा फर्कने मनोबलमा छैनन्। हामीले केही नपाएर 100 रूपियाँको भ्रष्टाचार गरे होला त भनेर शाखा अधिकृतसम्मका एक कर्मचारीले जुन प्रश्न गरेका छन् त्यो प्रश्न ती निर्दोष कर्मचारीको मात्र होइन, सिंगो देशले पुराना राजनीतिक दलका शीर्ष नेताहरूलाई सोधिरहेको प्रश्न हो। हामीलाई झुटा मुद्दा लगाएर अख्तियारले के पायो भन्ने उनीहरूको चितकारले हिजोको राज्य व्यवस्था कतिसम्म क्रूर र अमानवीय थियो भन्ने प्रमाणित गर्छ। विशेष अदालतबाट सफाई पाएर पनि अतिरिक्त समूहमा रहेर सुटुक्क मन्त्रालय पस्तेर हाजिर गरेर निस्कने कर्मचारीको पीड़ाले हिजोको सिन्डिकेट प्रणालीको कुरूप अनुहार देखाउँछ। पुराना राजनीतिक दलहरूले प्रशासन यन्त्रलाई यतिसम्म त्रसित पंगु र भ्रष्ट बनाएका थिए कि राम्रो काम गर्न खोज्ने जुनसुकै इमान्दार राष्ट्र सेवकलाई रातारात सरुवा गरिन्थ्यो र झुटो मुद्दामा फसाइन्थ्यो। 2066 सालदेखि 69 सालको कालखण्डलाई मात्र हेर्ने हो भने पनि छिटो छिटो सरकार परिवर्तन हुने र मन्त्री फेरिन साथ सचिव र महानिर्देशक फेरिने घृणित खेल हुन्थ्यो। यातायात कार्यालयहरूमा सुधार गर्न चाहने तत्कालीन महानिर्देशक शरद चन्द्र पौडेललाई यसै गरी सरुवा गरिएको थियो। भ्रष्टाचारको ठूलो जोखिम रहेका यातायात र मालपोत जस्ता निकायमा खुलम खुल्ला घुसखोरी र भ्रष्टाचारको अखाड़ा चलाउने छूट पुराना दलका नेताहरूले आफ्नो आसेपासलाई दिएका थिए। छन् तत्कालीन मन्त्री मोहम्मद आफताब आलम जस्ता पात्रहरूले त लाइसेन्स परीक्षामा निगरानीका लागि जोड़िएको सीसीटीभीको तार नै काट्न लगाएर भ्रष्टाचारको खुल्लम खुल्ला नाङ्गो नाच देखाएका थिए। यो त्यही चरम राजनीतिक हस्तक्षेप कुशासन र लूटतन्त्रको उपस्थियो जसलाई प्रधानमन्त्री बालेन शाहले अहिले जरैदेखि उखल्ने प्रण गरेका छन्। नवीन कुमार घिमिरे जस्ता तत्कालीन अख्तियार प्रमुखहरूले लोकमान सिंह कार्की र दीप बस्नेतको पालामा नखुलेको फाइल खोलेर जसरी हुन्छ ठूलो संख्यामा कर्मचारीलाई मुस्ने निर्देशन दिनुले संवैधानिक निकायको चरम दुरूपयोगलाई छताछुल्लो पारेको छ। फेल भएका 1,284 जनाको नतिजा फेरबदल गरी लाइसेन्स जारी गर्ने असली नायिकेहरूलाई उन्मुक्ति दिने र दस्तुर नलिई राजस्व चुहावट गरेको भन्दै निर्दोषलाई तर्साउने अख्तियारका अनुसन्धान अधिकृत डीएसपी विश्वराज अधिकारी नेतृत्वको टोलीको नियतमाथि अहिले बालेन सरकारले गम्भीर छानबिनको तयारी गरिरहेको छ। अनलाइन सिस्टमको हेक्का नराखी कम्प्युटरमा भेटिएको अभिलेखलाई व्यवस्था गर्दै 7 वर्ष पुरानो कागजी रसिद नभेटिएको झोकमा 38 जनालाई एकसाथ मुद्दा हालेर आतंकित पार्ने त्यो कालो युगको अब पूर्ण रूपमा अन्त्य भएको छ। विशेष अदालतका पूर्व अध्यक्ष बाबुराम रेग्मीले समेत अख्तियारको अनुसन्धानको गुणस्तर र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएका छन्। निर्दोषहरूले दुःख पाउने र दोषी उम्कने यो डरलाग्दो अवस्थाको सिर्जना पुराना दलहरूकै सेटिङमा भएको थियो। यो देशमा अरबौंको घोटाला गर्ने, सुन तस्करहरूको संरक्षण गर्ने र बालुवाटारको जग्गा नै हडप्ने पुराना दलका नेताहरू खुलियाम रातो कार्पेटमा हिँड्ने तर एउटा गरीब र निमुखा कर्मचारीलाई 100 रूपियाँको काल्पनिक आरोपमा जेल हाल्न खोज्ने कस्तो अचम्मको न्याय प्रणाली थियो हिजो। प्रधानमन्त्री बालेनले यही विसंगतिलाई जराईदेखि उखल्न खोजेका हुन्। आज बालेनको पक्षमा सिंहको देश उभिएको छ। यातायात व्यवस्था कार्यालय मात्र होइन, मालपोत भन्सार भूमि सुधार र ठेक्का पट्टामा पुराना दलले गरेका एक एक भ्रष्टाचारका फाइलहरू अब बालेनको टेबलमा पुगिसकेका छन्। हिजो अख्तियारलाई तर्साएर अनुसन्धान रोक्न लगाउने शक्ति केन्द्रहरू आज आफै अनुसन्धानको घेरामा पर्ने डरले आत्तिएका छन्। बालेन सरकारले स्पष्ट नीति लिएको छ कि अब कुनै पनि राजनीतिक दबावले काम गर्ने छैन। अदालतले सफाई दिएका ती 32 जना कर्मचारी त केवल प्रतिनिधि पात्र मात्र हुन्।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
5: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ संघीय संसद सचिवालयको सांसद सुविधा
3: आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल

0: आपले आज अन्तिम दिन कति प्राप्त भयो, कति प्राप्त हुन बाँकी छ?
1: हाम्रो 275 सदस्य प्रतिनिधि सभामा अब हाम्रो मन्त्री, प्रधानमन्त्री तथा मन्त्रीहरूले चाहिँ संसद सचिवालयमा बुझाउनु पर्ने हुँदैन त्यो, र जो विगत दुईजना जो विगतमा मन्त्री परिषदमा हुनुहुन्थ्यो र अहिले हुनुहुन्न, उहाँहरूले पनि मन्त्री परिषदमा बुझाइसक्नु भएकोले उहाँहरूको पनि दायित्व रहँदैन संसद सचिवालयमा बुझाउने, त्यो हिसाबले हाम्रो अहिले 254 आजसम्ममा हामीलाई प्राप्त भइसकेको छ।
0: कहिलेसम्म आइपुग्ला अथवा आज त अन्तिम दिन हो?
1: आज अन्तिम दिन हो, 254 हामीसँग आइसकेको छ। त्यसमा अब केही मन्त्रीहरूले अनिवार्य नभए पनि बुझाउनु भएको हुन सक्छ, त्यो संख्यामा मन्त्रीहरू पनि समय भएको हुन सक्नुहुन्छ, मैले फिल्टर गरेर हामीले किनकि म्याद भएको र बिजी भएकोले फिल्टर गरेर भेटेका छैन, त्यो 254 भित्र मन्त्रीहरू पनि समावेश भएको हुन सक्नुहुन्छ, त्यसो गर्दाखेरि जुन सिधा हिसाबले गरेको अलिक नमिल्न पनि सक्छ, र अब म्याद सकेको छ उहाँहरूलाई, र एउटा भ्रष्टाचार निवारण ऐनमा प्रावधान चाहिँ छ, म्याद सकेको 30 दिनभित्र पनि उहाँले कागु बाहिरको परिस्थिति देखाएर निवेदन दिनुभयो भने अरू 30 दिनसम्म चाहिँ उहाँलाई बिना जरिवाना हामीले त्यो एक्सेप्ट गर्न सक्छौ। सायद र एकजनाको चाहिँ त्यो निवेदन परि पनि सकेको छ, आजै उहाँले चाहिँ म्यादभित्र बुझाउन सकिनँ मेरो भनेर निवेदन दिनुभएको छ।
0: उहाँहरूले बुझाउनु भएको सम्पत्ति विवरण चाहिँ कसरी राखिन्छ, के छ प्रक्रिया चाहिँ?
1: हामीले चाहिँ दर्ता नम्बर अनुसार त्यसलाई बन्डल गरेर सुरक्षित साथ राख्छौँ, त्यो चाहिँ सार्वजनिक हुँदैन, हामीसँग सुरक्षित रहन्छ मात्रै, र त्यसलाई चाहिँ अनुसन्धान गर्न अधिकार प्राप्त निकायले मागे आएमा चाहिँ हामीले जस्ताको तस्तै नखोलिकनै खामबन्दी रूपमै पठाउने चाहिँ गरेका छौँ।
0: अब यो जानकारी चाहिँ कतै दिनुपर्छ कि पर्दैन, बुझाएको छ छैन भनेर?
1: यो चाहिँ हामीले अब यो जुन 30 यो जुन मैले अघि कुरा गरेँ थप 30 दिन यो कारु बाहिरको परिस्थितिमा थप्न मिल्ने 30 दिन छ, त्यो पनि गुज्रिसकेपछि चाहिँ हामीले सतर्कता केन्द्रमा लिस्ट पठाउँछौँ।
0: अब यो त हामी कहाँ धेरै अगाडिदेखिको सांसदहरूको सम्पत्ति विवरण यहाँले संकलन गरिरहनु भएको छ, यो कुन अवस्थामा चाहिँ सार्वजनिक हुन सक्छ?
1: यो सम्पत्ति विवरण सार्वजनिक गर्ने चाहिँ अहिलेसम्म कुनै पनि कानूनी प्रावधान छैन, यसलाई उहाँहरूको गोपनीयताको हक सम्बन्धी ऐनले पनि अझ प्रोटेक्ट नै गरेको छ। कसैले भोलिन्टरीली आफ्नो सम्पत्ति म सार्वजनिक गर्छु भनेमा चाहिँ उहाँलाई रोकटोक छैन, तर त्यो बाहेक चाहिँ हामीले चाहिँ त्यो जुन प्राप्त गरेको सम्पत्ति विवरण छ हामी मार्फत चाहिँ सार्वजनिक हुने चाहिँ सम्भावना छैन।
0: अब कतिपय सांसदहरूले चाहिँ फागुन 21 को चुनावमा हामी सांसदमा निर्वाचित भइसकेपछि आफै पनि सम्पत्ति विवरण सार्वजनिक गर्छौ भनेका थिए, त्यस्तो केही पाउनु भएको छ कसरी सार्वजनिक गरेको?
1: त्यो चाहिँ अब हाम्रो जानकारीमा भन्दा पनि त्यो उहाँहरूले स्वतः भोलिन्टरीली गर्ने कुरा भएकोले त्यो चाहिँ उहाँहरूले आफ्नो प्रतिबद्धता कति पूरा गर्नुभयो त्यो चाहिँ अब उहाँको मतदाताहरूले पनि सायद ट्र्याक गरिरहनु भएकै होला, त्यसो उहाँलाई बाध्यकारी बनाउन हामीले सक्दैनौ, त्यो उहाँले प्रतिज्ञा वाचा गरेकै भरमा चाहिँ हामीले बाध्यकारी बनाउन सक्दैनौ, तर उहाँहरूको त्यो वचन त्यो वाचालाई चाहिँ अब पक्कै पनि आम जनताले र मतदाताले फलो गर्नुभएकै हुन सक्छ।
0: अहिलेको स्वतन्त्र सांसद महावीर पुनले चाहिँ सार्वजनिक गर्नुभयो भन्ने कुरो पनि आएको थियो।
1: हजुर हजुर, उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको मैले पनि सामाजिक सञ्जालमै देखेको हो, अब त्यसको आधिकारिक अब नहुने भएकोले अब सामाजिक सञ्जालमा हामीले जे देख्यौँ त्यो चाहिँ उहाँले भोलिन्टरीली आफ्नो स्वेच्छाले गर्नुभएको हो, त्यसरी गर्नलाई चाहिँ बन्दित छैन,
0: त्यसरी गर्नलाई बन्दित छैन, तर बुझाउन चाहिँ खामबन्दी रूपमा बुझाउनु भएको हुन्छ सांसद।
1: उहाँले त्यो सार्वजनिक गर्नुभए तापनि हामी कहाँ बुझाउनु भएको चाहिँ खामबन्दी नै छ।
0: खामबन्दी भित्र के छ, उहाँले सार्वजनिक गर्नुभएकोमा के छ भन्ने कुरो चाहिँ त्यो चाहिँ अनुसन्धान यदि भयो भने मात्रै पछि मात्रै थाहा हुन्छ।
1: हो, त्यो चाहिँ अनुसन्धान भएको खण्डमा मात्रै र त्यो पनि अनुसन्धान गर्ने अधिकारीले मात्रै खोल्न सक्ने भएकोले अहिले चाहिँ हामीले गुडफेक्समा चाहिँ उहाँले जे सार्वजनिक गर्नुभएको छ त्यो नै बुझाउनु भएको छ भनेर गुडफेकमा एजम गर्ने कुरा मात्रै रह्यो।
0: अब यसलाई चाहिँ यो सम्पत्ति विवरण बुझाउनेलाई चाहिँ कसरी दिन सकिन्छ, के हो खासमा यसको मकसद भन्ने चाहिँ बताइदिनुहोस् न अलिकति।
1: जहाँसम्म अब मलाई लाग्छ अब यो मैले एजम्सनकै कुरा गर्नु पर्यो, यो सम्पत्ति विवरण चाहिँ अब सार्वजनिक पदाधिकारीलाई एउटा जवाफदेही उसको आर्थिक रूपमा जवाफदेही बनाउने कुरा रह्यो, उहाँको आफ्नो जुन सार्वजनिक पदमा प्रवेश गर्दाको सुरु गर्दाको र त्यो पदबाट बाहिर निस्किँदाको सम्पत्ति बीचको जुन फेरबदल छ उतार चढाव जुन बढोत्तरी चाहिँ उहाँको पारिश्रमिक उहाँले पाउने सेवा सुविधा अनुसार स्वाभाविक हो कि होइन भनेर त्यो चाहिँ भ्रष्टाचार सम्बन्धी कुनै अभियोजनमा अनुसन्धान गर्दाको लागि एउटा आधार हुन सक्छ।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम 518 यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन

0: 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नु हुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
5: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747 98470-52954 98472-84700 र 98470-83400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
6: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जेहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
7: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
6: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076-4118 98570-50579 98570-50259 र 98470-82048।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025530।
9: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
10: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे भर्ना प्रारम्भ। जेठ चार गते नतिजा प्रकाशन पछि साथै दुई र तीन गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
9: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिलवस्तु ओदारी चार नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया खर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसीई ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
10: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98671-09146, 98570-59158, 98475-51800 र 98681-94976।
11: एभरेस्ट सदैव उच्च।
12: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
13: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
14: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
15: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
13: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
15: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
14: सुन्नुहोस् त,
13: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
16: वन डडेलो रोकौं, जैविक विविधताको संरक्षण गरौं।
12: अनुरोधक समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिलवस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472-88185।
17: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
18: गुप्ता नर्सरी ड्राइ बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
19: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
20: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
18: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
20: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
21: तोहरी लोग एक छिन फुटबल बंद करो तो ऊ देखो विवेक के का होई गवा वार झाड़ी को वो ना जाओ कहे रहे
22: ऊ देखाओ सब भाग गवा उहर विवेक का काट ले इसकी का हो उफ स्कूल के फुटबल देखे आए रहे और केस दुर्दशा आए पर
23: अरे अम्मा तो सांप काट ली मर जावा
21: विवेक ढेर ना घबराओ साथी। अच्छा साथ होई के ढेर हिल डोल ना कह के बैठो तो का हमारे स्वास्थ्य केंद्र पहुँचावा जी ए पारस वहाँ घर के भैया का मोटरसाइकिल लेके आओ कहो तो।
22: हाँ विवेक का ही खुला जगह पर सुताओ, ढेर हिलावे डोलावे न कहके हम यही काफी से हूँ की धाई गठिया के कुछ निचवा काटे है फूलत है काटी लिया जगह का छुए और चलावे न ही चाहिए।
21: अब हम विवेक का सहाज हुए कहके ओकर कसा पेटी बटन सब खोल दी है और घड़ी और अंगूठियों निकाल दी है।
22: बहुत है रोशन, हम इधर विवेक के जूता और मोजा धीरे धीरे निकाल दे थे।
24: ढेर जैसन सांप के जसाई खतरनाक नहीं होते है, समय पर उपचार कई मिले पर विषालु सांप काट लिए व्यक्ति का बचाई सका जाता है। सांप काट लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में पहुंचाई दिए से उनके बढ़वार क्षति हुए से बचाई सका जाता है।
21: विश्वसनीय और सही जानकारी प्राप्त करे और नक्सेरे के उपचार केंद्र कहाँ है कहके पता लगाए आधिकारिक वेबसाइट snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जाता है।
0: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडियोमोलॉजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
3: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
1: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल

0: एबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन,
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नघट्ने हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौं।
0: रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश,
2: संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश आएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्याण्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 शहरमध्ये 97 भारतीय शहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरूणोदय मुखर्जी भन्छन्, धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ। बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्यूएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयप आर्दोआनको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्याण्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नदान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। यसमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्याएको जम्मा 1180 अर्ब। आँखा छिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ। ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठूलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने बाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ। यति भन्दा हुँदै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी औसत 50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग आधारमा रहने, नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री सोडिम वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचा पत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणिन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
4: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्पसन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जानु है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्पसन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भए जस्तो लाग्छ।
5: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
4: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो हो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ कि 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनु पर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के हो भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको छ त्यो त घट्ने हो भन्ने लाइनमा निरीहताको कारणले
5: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
4: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहावट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्नु भएन। ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि। यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बेस सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुना साथै त्यो अटोमेटिकली आउँछ।
5: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
4: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनुपर्छ।
0: उनीसे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ साथी फणिन्द्र दालसँग कुरा गर्दै अर्को प्रसंग कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुर समेतको अभियोग दाबी थियो। त्यसमा सरकारी विरोध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमलाल दुर्गासीज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
0: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्याय अधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाण्डु, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसंग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
6: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिएदै थिए पनि हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
0: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला रातिको 9 बज्यो।
9: दादु, एक कप चाय के 30 रुपया कत्रा महँगा। आजकल त कुछ चिजमा फेन पैसा असुल नै होइन।
10: उठ जे भाई, अब एनसेल में पैसा असुल। हो का
11: हो जे एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती तब नहीं हुई ते पैसा वसूल गजब बात है अब मैं फिर पैसा वसूल करें आजू *123 हैश डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी एनसेल नेपाल के लग
10: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि के हो
12: हेर न भतिज म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
13: ह्या काका त्यसको लागि तपाईले चिन्तै नलिनुस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदै छ नि तपाई कहुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
14: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भित निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
13: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आँख खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
14: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
13: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बाढिन्द चार बुद्ध चोक कपिल वस्तु मोबाइल 9843764666 र 9824151291
14: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
17: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट स्टिकहरू मार्बल सोमानी कम्पनीका टायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
16: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
18: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
17: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 0765530317 मोबाइल 9857513 संचालक विराट कणेश

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
2: यस्तो बेला त अनुफिसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मनरेली टोल, बठनपुर, कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।
5: कता हो काका लहर लहर गर्दै?
6: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन, सबैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू:
6: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु। प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ। 98-46-19-125 र 98-75-52-004।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्ष डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्ष, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइप पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
4: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
5: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
6: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
7: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
8: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
9: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 9857050213।
8: सिद्धार्थ क्याम्पस बारगङ्गा बुङसी कपिलवस्तु।
10: यति दिनसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुसी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपना।

हजुर अब एक किसिम पछि पूर्व मलाली पत्तिने छ, घामको झुल्को देखिने छ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ तपाईँ हाम्रो घर आँगनमा। रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म

0: तपाई सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग शक्ति तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

समादरणीय श्रोता, कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौ, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्त्वलाई आनन्दको रूपमा बोध गर्न पाउन भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति।

0: अब यसरी हेर्दा हामीले एकपटक आशय तत्त्वलाई बुझ्ने प्रयत्न गर्छौं। शरणार्थक स्त्री धातुबाट आश्रय शब्द बन्दछ, जहाँ सबै अडिन्छन् त्यसलाई आश्रय भनिन्छ। श्रीमद् भागवतमा आश्रय भनेर अद्वितीय परमात्मा तत्त्वलाई नै लिएको छ। सुखदेवले आश्रय तत्त्वको परिभाषा गर्दै सम्पूर्ण संसारको सृष्टि र प्रलय जसद्वारा प्रकाशित हुन्छ त्यो चेतन तत्व नै आश्रय हो भन्नुभएको छ। आदि दैविक, आदि भौतिक र आध्यात्मिक तीन प्रकारका पुरुषहरू रहेका छन्। आगो आदि भौतिक पुरुष हो, अग्नि देवता आदि दैविक पुरुष हुन् भने बागेन्द्रीय आध्यात्मिक पुरुष हो। यस प्रकार हरेक तत्वका तीन स्वरूप रहेका छन्। यी तीनवटै स्वरूपभित्र अनुस्यूत रहने आत्मा नै सबैको आश्रय हो भनी परिभाषा गरिएको छ। त्रितयम् तत्र यो वेद स्व आत्मा स्वाश्रयाश्रय, श्रीमद् भागवत द्वितीय स्कन्ध दशम अध्याय नौ श्लोक। श्रीमद् भागवतको मूल प्रतिपाद्य विषय के हो भन्ने विषयमा भक्ति मार्ग र ज्ञान मार्गका आचार्यहरूको विभिन्न दृष्टिकोण रहँदै आएको पाइन्छ। कृष्ण लीला नै मुख्य प्रतिपाद्य विषय हो भन्ने एक थरीको भनाइ छ भने अद्वितीय ब्रह्म तत्व श्रीमद् भागवतको मुख्य प्रतिपाद्य हो भन्ने अर्का थरीको भनाइ पाइन्छ। भागवत भित्रकै प्रामाणिक वचन र सन्दर्भहरूको आधारमा यसको निर्कल गर्नु उचित हुन्छ। सुखदेव स्वामीले दशमस्य विशुद्ध्यर्थम नवानामीह लक्षणम भनेर भन्नुभएको छ। आफ्नो उपदेशको आरम्भमा नै आश्रय तत्वको मुख्यतालाई बताउनु भएको छ। त्यसै गरी द्वादश स्कन्दको अन्तमा श्रीमद् भागवतको प्रतिपाद्य विषय र प्रयोजनको निर्णय गर्ने प्रसिद्ध श्लोक पनि रहेको छ, जुन श्लोक सर्व वेदान्त सारम यत् ब्रह्मात्मैकत्व लक्षणम वस्तु द्वितीयम तन्निष्ठम कैवल्येक प्रयोजनम। अब यो श्लोक अनुसार श्रीमद् भागवत सम्पूर्ण वेदान्तको सार हो। ब्रह्मात्मय तत्त्व अर्थात जीव र ब्रह्मको एकता नै यसको प्रतिपाद्य विषयवस्तु हो। यसको एकमात्र प्रयोजन भनेको कैवल्य मोक्ष नै हो। जीव र ब्रह्मको एकतालाई जानेर जीव ब्रह्म स्वरूप नै हुन्छ भन्ने उपनिषदमा बताइएको छ। ब्रह्म वेद ब्रह्मैव भवति मुण्डको उपनिषदले भन्छ। द्वैतवादीहरू शंका गर्छन्, उसो भए घैटोलाई जानेर घैटो हुनुपर्ने, रुखलाई जान्दा रुख हुनुपर्ने, त्यसैले ज्ञानद्वारा ब्रह्म बन्नु शास्त्रको प्रयोजन होइन, परमात्माको भक्तिद्वारा उहाँको धाममा पुग्नु नै मोक्ष हो। अब उत्तरमा वेदान्तीहरू भन्छन् घैटो आफू भन्दा भिन्न पदार्थ हो, अत त्यसलाई जान्दैमा घैटो बनिँदैन, तर परमात्मा तत्त्व त आफ्नै वास्तविक स्वरूप हो। ज्ञानद्वारा आफूलाई परमात्मा भन्दा भिन्न जीवको रूपमा मानेको व्यक्तिले ज्ञानद्वारा आफूलाई ब्रह्म स्वरूपमा बुझेपछि त्यो स्वतः नै ब्रह्म बन्दछ। अज्ञानवश आफूलाई सुतपुत्र मानिरहेका कर्णले कुन्तीको उपदेश पश्चात आफू कौन्तीय भएको थाहा पाउने बित्तिकै उनी कुन्तीपुत्र बनिहाले, त्यसमा कुनै विलम्ब भएन। अत ज्ञानद्वारा ब्रह्मस्वरूप बन्नु युक्तियुक्त नै छ। उसो भए भक्तहरूले भगवानको धाम प्राप्त गर्नु मोक्ष होइन त भन्ने शंका उठ्न सक्छ। त्यसको उत्तर देवी भागवत महापुराणमा पाइन्छ। त्यहाँ भगवतीले हिमालयलाई ज्ञान उपदेश गर्ने क्रममा दुई थरी भक्तहरूको चर्चा गर्नुभएको छ। भक्तिद्वारा भगवतीलाई प्रसन्न बनाई वेदान्तको विचारपूर्वक तत्व ज्ञान प्राप्त गरेका भक्तहरू एक थरी छन् भने भक्ति गर्दा गर्दै पनि प्रारब्धवशात ज्ञान प्राप्त गर्न नसकेका भक्तहरू अर्का थरी छन्। पहिलेका भक्तहरू यही मुक्त भएकाले दिव्य लोकमा जाँदैनन्, यही ब्रह्मस्वरूपणी भगवतीमा मिल्दछन्। पछिल्ला भक्तहरू भने भगवतीको सेवाद्वारा मणिद्वीपमा जान्छन् र अन्तमा ज्ञान प्राप्त गर्दछन् भनेर बताइएको छ। न जायते मम ज्ञानम मणिद्वीपम स गच्छति तदन्ते मम चिदु ज्ञानम सम्यक भवेन्नगः। देवी गीता देवी भागवतको यो व्यवस्था अनुसार परमात्माका विभिन्न लोकहरू प्राप्त गर्नुलाई क्रममुक्ति मान्न सकिन्छ। ती दिव्य लोकहरूमा रहेर भक्तहरूले परमात्माको यथार्थ स्वरूपलाई साक्षात्कार गर्दछन् र त्यही मिल्दछन्। आफूलाई परमात्मा भन्दा अलग नठान्ने त्यस्ता ज्ञानीहरूलाई सर्वश्रेष्ठ भक्तहरूको रूपमा भगवानले श्रीमद् भगवद् गीतामा पनि उल्लेख गर्नुभएको छ। तेषाम ज्ञानी नित्य युक्त एक भक्तिर विशिष्यते आर्त जिज्ञासु अर्थार्थी र ज्ञानी, ये चार प्रकारका भक्तहरू मध्ये ज्ञानी नै सबैभन्दा विशिष्ट हो। वास्तवमा अत्यन्त प्रिय व्यक्तिलाई मात्र आफ्नो भित्री स्वरूप खुलाइने भएकाले परमात्माले पनि विशेष भक्तहरूका अघि मात्र आफ्नो वास्तविक स्वरूप प्रकट गर्नुहुन्छ। कुनै लोक लोकान्तरमा सीमित रहने स्वरूप उहाँको वास्तविक स्वरूप हुन सक्दैन।
1: सर्वव्यापक सर्वात्मक सच्चिदानन्द ब्रह्म स्वरूप नै उहाँको वास्तविक स्वरूप हो। जीवले त्यसलाई जान्दा आफू पनि सच्चिदानन्द ब्रह्म भन्दा अभिन्न भएको अनुभव गर्दछ। यसैलाई जीव र ब्रह्म एकता भनिन्छ।
0: भागवतले सबै भक्तहरूलाई अन्तमा जीव र ब्रह्मको एकतामा पुर्याउन खोजेको छ। एकादश स्कन्द सम्मका विभिन्न कथा र उपदेशका प्रसंगहरू सुनाइसकेपछि सुखदेवले परीक्षितलाई गर्नुभएको अन्तिम उपदेश यस प्रकार रहेको छ। अहम् ब्रह्म परम धाम ब्रह्माहम् परमं पदम्, अर्थात् म ब्रह्म हुँ र ब्रह्म नै म हुँ भन्ने सोची आफूलाई निष्कल ब्रह्म तत्वमा मिसाइदिनु पर्दछ। आफूलाई ब्रह्ममा मिसाइसकेपछि सर्वात्म भावको प्राप्ति हुने भएकाले त्यसपछि तिमीले दर्शन लागेको विशालु तक्षक आफ्नो शरीर र सम्पूर्ण विश्वलाई नै आफूभन्दा भिन्न रूपमा देख्ने छैनौ। सुखदेवले माथिल्ला श्लोकहरूमा अहम् ब्रह्म र ब्रह्म अहम् भनी दुई पटक अभेद बताएर त्यसलाई दृढ गर्नुभएको छ। पहिलो वाक्यमा अहमलाई उद्देश्य गरेर ब्रह्म तत्वको विधान गरिएको छ भने दोस्रो वाक्यमा ब्रह्मलाई अहम् तत्वको विधान गरिएको छ। अहममा ब्रह्म तत्वको विधान गर्दा जीवको परिच्छिन्नता असमर्थता जस्ता दोषहरू हट्दछन्। त्यसै गरी ब्रह्ममा अहमको विधान गर्दा ब्रह्मको परोक्षता हट्दछ। वाक्य वृत्ति श्लोक 40-41। अहिलेसम्म जीवले आफूलाई परिच्छिन्न शरीरको रूपमा मात्र अनुभव गरेको छ, त्यसैले ब्रह्म भनेर आफूभन्दा टाढाको कुनै तत्वलाई बुझेको छ। जीव र ब्रह्मलाई एक आपसमा मिलाउँदा परिच्छिन्नता र परोक्षता जस्ता दोषहरू हट्यो, अद्वितीय तत्व मात्र बाँकी रहन्छ। यो अद्वितीय तत्व सम्पूर्ण संसार र यसभित्रका सारा प्राणीहरूको अधिष्ठान हो। माटो भन्दा अलग घैटो कुनै अस्तित्व नभए जस्तै अधिष्ठान ब्रह्म भन्दा अलग कुनै प्राणीको अस्तित्व छैन। त्यसैले डस्न आउने तक्षक र डसिने शरीर दुवै आफू नै भएको अनुभव गरी ज्ञानी शोकरहित हुन सम्भव छ। सुखदेवले यो अन्तिम उपदेशको रहस्यलाई बुझेपछि परीक्षितले भागवतमा अर्को प्रश्न उठाएका छैनन् र आफूलाई सिद्ध एवं अनुगृहित भएको बताएका छन्। सिद्धोम्यनुगृहितोऽस्मि भवता करुणात्मना, यसबाट पनि श्रीमद् भागवतको अन्तिम प्रतिपाद्य विषय हामीले बुझ्न सक्छौ। जीव र ब्रह्मको एकता हो भन्ने सिद्ध हुन्छ। यही अद्वितीय ब्रह्म तत्वलाई नै आश्रय तत्व भनिन्छ। अब यहाँ शंका हुन सक्छ, अद्वितीय ब्रह्म तत्व नै श्रीमद् भागवतको मुख्य प्रतिपाद्य भए दशम स्कन्दलाई हृदय र यहाँ भित्रको रास पञ्चाध्यायीलाई पाँच प्राण समान सबैभन्दा महत्वपूर्ण किन मानिन्छ त? गोपीहरूको समर्थन र भक्तिको महत्व बताउनु नै श्रीमद् भागवतको मुख्य प्रतिपाद्य होइन र? यसको उत्तर हो, अवश्य नै गोपीहरूको प्रेम र समर्पण श्रीमद् भागवतको विशिष्ट रहस्य हो। तर गोपीहरूले पनि कुरुक्षेत्रमा ग्रहणको समयमा भगवान कृष्णबाट उहाँको वास्तविक स्वरूपको उपदेश सुनेर तत्वज्ञान प्राप्त गरेका थिए। कृष्णले आफू अक्षर ब्रह्म भएको र सम्पूर्ण पदार्थ एवं प्राणीहरूको रूपमा सर्वत्र व्याप्त भएकाले आफ्नो वियोगमा छटपटाउनु नपर्ने उपदेश गरेपछि श्रीकृष्णको आध्यात्मिक उपदेशबाट गोपीहरूले जीव कोषलाई ध्वस्त गरी तत्काल अक्षर ब्रह्म स्वभाव प्राप्त गरे भनिएको पनि छ। अध्यात्म शिक्षिया गोप्य एवं कृष्णेन शिक्षित, गोपीहरू परम भक्त भएकाले उनीहरूको चित्त पूर्णतया शुद्ध थियो। त्यसैले तत्वोपदेश श्रवण गर्ने बित्तिकै उनीहरूले ब्रह्म भाव प्राप्त गरे। वेदान्तका सामान्य साधकहरूका लागि भने ब्रह्म तत्वको श्रवणले मात्र नपुगी मनन र निधिध्यासन समेत गर्नुपर्ने हुन्छ। वेदान्तका उत्तम अधिकारीहरूले मात्र केवल श्रवणबाट तत्व साक्षात्कार गर्न सक्छन्। गोपीहरूको यही उत्कृष्ट स्वरूप श्रीमद् भागवतमा प्रकट भएको छ। यसबाट भक्तिको मर्यादा घट्ने नभई बढ्ने नै देखिन्छ। द्वैतवादी दार्शनिकहरू तत्व ज्ञानलाई कृष्णभन्दा पर लैजाने साधन मान्दछन् र त्यसको खण्डन गर्दछन्। तर ज्ञान भनेको त कृष्णको वास्तविक स्वरूपलाई जान्नु र त्यसभित्र आफू अवेद भावले प्रवेश गर्नु हो। नदीको जल समुद्रमा मिली पूर्णतया त्यही विलीन भए जस्तै ज्ञानबाट पनि जीव पूर्णतया परमात्मामा विलीन हुन्छ। अत शरणागतिको अन्तिम स्वरूप पनि तत्व ज्ञान नै हो। भक्ति र ज्ञानको यही समन्वयलाई लक्षित गर्दै महान वैयाकरण भट्टोजी दीक्षितले सिद्धान्त कौमुदीमा भक्तिर ज्ञानाय कल्पते भनी उल्लेख गर्नुभएको छ। परमात्माको भक्तिद्वारा उहाँको यथार्थ स्वरूपको ज्ञान पाएर जीव परमात्मामा मिल्दछ र मुक्त हुन्छ भन्ने श्रीमद् भागवतको छोटो निष्कर्ष हो।

0: आज विक्रम सम्वत 2083 जेठ 12 गते मंगलवार, जेठ शुक्ल दशमी 26 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: डेढ़ दर्जन करको मारमा सर्वसाधारण प्रधानमन्त्री बालेन गणतन्त्र दिवसमा पनि नबोल्ने, कूटनीतिक चिसोपनका बीच सभापति रवि लामिछाने भारत जाँदै 30,000 बढ़ीको सम्पत्ति केलाउँदै छानबिन आयोग, सहकारी बेटी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको ढटेलो टिपेर तेल बनाउँदै जुम्ले महिला शीर्षकको शुभ समाचार।
0: बिहानको उज्यालोसँगै जुम्लाको चन्दननाथ नगरपालिका चारकी मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्यूमा निगालोको छान्नो, हातमा पंजा र लट्टी बोकेर उनी दिनभरि ढटेलो टिपिरहन्छन्। साँझ घर फर्कदा उनीसँग केवल दाना हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ। जंगलमा बेवारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि आय आर्जनको मुख्य आधार बनेको छ। ढटेलोको दानाबाट निकालिने तेल बजारमा प्रति लिटर 1,000 रूपियाँमा बिक्री हुन थालेपछि गाउँ गाउँमा यसको संकलन तीव्र बनेको हो। पहिले यसको मूल्य थाहा थिएन, मुनकौराले भनिन्, घरमै प्रयोग गर्थ्यौं, अहिले बेच्न मिल्ने भएपछि सबै जंगलतिर लागेका छन्। उनले पहिलो वर्ष 45 लिटर र गत वर्ष 35 लिटर तेल निकालेकी थिइन्। यो वर्ष ढटेलो कम फले पनि झण्डै 50 लिटर तेल निकाल्ने गरी दाना संकलन गरिसकेको उनी बताउँछिन्। जुम्लाका ग्रामीण बस्तीमा अहिले बिहानै महिला ढटेलो टिप्न जंगल पस्ने दृश्य सामान्य बनेको छ। काँडाले शरीर नघुचोस् भनेर उनीहरू बाक्लो कपड़ा, पंजा र लट्ठीको सहारा लिन्छन्। स्थानीय धनलाल रावत भन्छन्, ढटेलो टिप्नु सजिलो छैन, काँडाले शरीरभरि घुच्छ, तर मूल्य राम्रो पाइने भएपछि महिलाहरू दिनभरि जंगलमै बिताउँछन्। पहिला दियो बाल्न, मालिश गर्न र धार्मिक कार्यमा प्रयोग हुने ढटेलोको तेल अहिले आयातित तेलको विकल्प बन्न थालेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग

0: एयर कूलर स्पिनिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउनुहोस् हरेक 15 दिन में क्रम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर डेढ़ दर्जन करकुमारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छ सरकारले डेढ़ दर्जन भन्दा बढ़ी प्रकारका कर असूली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून छ आयमा 39% सम्म कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन औषधि र छूट दिइएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ हाल संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आय कर मूल्य अभिवृद्धि कर भ्याट भन्सार महसूल अन्तशुल्क संकलन गर्दै आएको छ त्यसै गरी सेवा र वस्तु उपभोगका आधारमा कर गैर कर गरी वैदेशिक रोजगारमा सेवा कर शिक्षा सेवा कर पूर्वाधार विकास कर सड़क मर्मत सुधार कर प्रदूषण नियन्त्रण कर टेलिफोन सेवा शुल्क कर विलासिता शुल्क डिजिटल सेवा कर क्यासिनो रोयल्टी सिनेमा विकास कर स्वास्थ्य जोखिम कर हरित कर सड़क निर्माण दस्तूर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको पनि कर जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै छ व्यक्तिगत आयको दरमा मात्रै होइन अर्थतन्त्रमा राजस्व हिस्साका हिसाबले पनि नेपाल दक्षिण एशियामा सबैभन्दा धेरै राजस्व उठाउने मुलुक बनेको छ कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अरियालले भने नेपालमा करका प्रकारहरू धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ करको दर पनि घटाउनुपर्छ अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा करिब 19% छ नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार घटेको छैन जीडीपीको वास्तविक गणना भएको छैन राजस्व प्रणालीमा सुधार नभएसम्म राजस्व अहिलेको भन्दा बढ़ी उठ्ने सम्भावना पनि छैन अरियालले भनेका छन् यस्तै सरकारले असुल्ने मुख्य करका शीर्षकहरूमा आयकर 1-39% मूल्य अभिवृद्धि कर 13% भन्सार महसूल कर 5-80% अन्तशुल्क कर वस्तु अनुसार फरक दर वैदेशिक रोजगार सेवा कर कुल रकमको 1% त्यस्तै शिक्षा सेवा कर शिक्षा शुल्कको 3% पूर्वाधार विकास कर पेट्रोल र डिजेल भन्सारमा प्रति लिटर 10 रूपियाँ कर सड़क मर्मत सुधार कर पेट्रोल र डिजेलमा प्रति लिटर 4 र 2 रूपियाँ कर प्रदूषण नियन्त्रण कर पेट्रोल र डिजेलमा प्रति लिटर 1.5 रूपियाँ टेलिफोन स्वामित्व कर टेलिफोन कनेक्शन सिम रिचार्जमा 500 रूपियाँ पुनर्भ्रमण मूल्यको 2% त्यस्तै टेलिफोन सेवा शुल्क अन्तर्गत टेलिफोन इन्टरनेट मोबाइल सेवा शुल्कको 10% विलासिता शुल्क 5 तारे होटल आयातित मदिरा सुन र गहनामा मूल्यको 2% डिजिटल सेवा कर नेपालमा डिजिटल सेवा दिने गैर आवासीय व्यक्तिलाई कारोबारको 2% स्वास्थ्य जोखिम कर बीडी चुरोट खैनी गुटखा ई सिगरेट प्रकार हेरी प्रति किलो 0.30 देखि 60 रूपियाँसम्म कर असुल्दै आइएको छ
3: प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ दिवसको दिन जेठ 15 गते सैनिक

0: टोली खेलमा विशेष समारोह आयोजना हुने गरेको छ। समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यसपालि भने शाहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनु भएको छ। मन्त्री परिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिनुहुन अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो। प्रधानमन्त्री भएदेखि नै मौन उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुभएको छैन। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सीधै सभामुख समक्ष पेश गर्नुभएको थियो। यस्तै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरेका थिए। बागमती सरकारले गणतन्त्र दिवस चार दिनसम्म मनाउने। अर्को खबर, बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाको संयोजकत्वमा समिति गठन गरेको छ। जेठ 15 गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री बानियाको संयोजकत्वमा 43 सदस्यीय समिति गठन गरिएको हो। विधिको शासनको नारा केवल हात्तीको देखाउने दाँत प्रमाणित भएको छ। डाक्टर केसीको भनाई, स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउनु भएको छ। यो खबर पनि यससँगै छापिएको हिमालय टाइम्समा छापिएको खबर हो। यो प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा।
1: देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकमा कान्तिपुरमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई काठमाण्डौ जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 सहितमा जिल्ला अदालत काठमाण्डुबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबाका तर्फबाट एक जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वत निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा आध्यादेश जारी हुनु पूर्व काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वत निष्क्रिय हुने देखियो। सर्वोच्च अदालतले भनेको छ।
0: कूटनीतिक चिसोपनबीच रवि भारत भ्रमणमा जाँदै शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम मत परिणाम नआउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत कुराकानी गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले भारत र नेपाल बीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइबाट पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको रासोपाले बालेन्द्र शाहको नेतृत्वमा चैत 12 गते सरकार गठन गर्यो। नयाँ सरकार बनेसँगै नेपाल भारत सम्बन्धबारे निकै चासोहरू सार्वजनिक भए। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै नयाँ दिल्लीले विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्ति पठाएको थियो, तर गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गरेसँगै विरोधमा नेपालले कूटनीतिक नोट पठाएपछि दुई देशबीच कूटनीतिक टीका टिप्पणी शुरू भयो। सीमा विवाद बल्झेसँगै भारतीय विदेश सचिव मिश्रीको दुई दिने नेपाल भ्रमण स्थगन भयो। सीमा विवादसँगै प्रधानमन्त्री शाहले द्विपक्षीय भेटवार्ता गर्न नमानेकाले मिश्रीको भ्रमण रद्द भएको स्रोतको दावी छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई पनि प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो। लामिछानेको भ्रमणबारे भारतीय मीडियामा चर्चा राष्ट्रपति सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मीडियाले चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरेका हुन्। भारतीय अखबार नवभारत टाइम्सले सभापति लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन्द्र शाहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्वबारे समाचार छापेको छ। अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औल्याएका छन्। यद्यपि केही भारतीय संचार माध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन्।
1: सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 62-63 सालदेखि 81-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिनको काम थालेको छ। उक्त अवधिमा सार्वजनिक जिम्मेवारीमा रहेका 30,000 भन्दा बढ़ी व्यक्तिको सम्पत्ति विधिवत रूपमा केलाउन आयोगले सोमबारदेखि काम थालेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त आयोगका लागि 38 कर्मचारी खटाएको छ। आयोगको नेतृत्व जंगबहादुर डाँगीले गर्दै हुनुहुन्छ। उहाँ ऊर्जा तथा जलस्रोत मन्त्रालयको कानून तर्फका सहसचिव हुनुहुन्छ। उहाँलाई प्रधानमन्त्री कार्यालयले आयोगमा खटाएको हो। डाँगीले सोमबारदेखि विधिवत रूपमा विवरण संकलन र छानबिनको काम शुरू गरिएको बताउनु भएको छ। उक्त आयोगले सार्वजनिक पदमा रहेका वा अवकाश प्राप्त पदाधिकारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेछ। उक्त आयोग सहसचिव र त्यसभन्दा माथिल्लो तहका सबै कर्मचारीको सम्पत्ति छानबिन गर्दैछ। कार्यालय प्रमुख भएका उपसचिव र त्यसभन्दा मुनिका कर्मचारीहरूको पनि सम्पत्ति छानबिन हुने भएको छ। प्रधानमन्त्री कार्यालयले सम्पत्ति छानबिन आयोगमा सरकारी वकिल समूहका 4 उपसचिव सरहका विज्ञ टोली खटाएको छ। यसै गरी नेपाल प्रहरीका प्रहरी नायब प्रेक्षक राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक र चार्टर एकाउन्टेन्ट प्रविधि र अनुसन्धान टोलीलाई समेत आयोगमा खटाएको छ। 30,000 बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
0: मन्त्री परिषद निर्णय सहकारी व्यतिथी जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न मन्त्री परिषदको बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुनुहुन्छ। सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलले मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रधानमन्त्रीसँग कूटनीतिज्ञको छलफल आज उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार काठमाण्डुस्थित युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले मंगलबार बिहान 11:30 प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको हो।
1: जेएनजी आन्दोलनमा भएका घटनाका सन्दर्भमा राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनेमा अन्यूलता देखिएको छ। आयोगले भदौ 23 र 24 भएको जेएनजी विद्रोह र त्यसपछिका घटनाको प्रारम्भिक प्रतिवेदन असोज 10 सार्वजनिक गरेको थियो। यद्यपि आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सार्वजनिक गर्न अल्मलिएको देखिएको छ। समयमा प्रतिवेदन सार्वजनिक हुन नसक्नुका पछाडि सरकारी संयन्त्रकै प्रभाव रहेको आशंका गरिएको छ। खास गरी नेपाली सेनाको कमजोरीको विषयलाई आयोगको प्रतिवेदनमा उल्लेख गरेपछि आयोगमाथि दबाव बढ़ेको स्रोतको दावी छ। जेएनजी घटनाको अनुसन्धान गर्न आयोगले आयुक्त लिली थापाको समय जगतमा गठन गरेको समितिले चैत्र 6 गते नै आयोगलाई प्रतिवेदन बुझाएको थियो।